0: दिनको लागि अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 27 गते बुधबार, ईस्वी सम्वत अगस्त 12 तारीक सन् 2026, श्री साक्य 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज श्रावण कृष्ण पक्षको अमावस्या तिथि अर्थात औंसी तिथि, रातिमा 11:26 त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा तृतीय बिहानमा 8:50 त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा व्यतिपात 29:40 त्यसपछि बर्यान योग लाग्नेछ। कर्णमा चतुष्पद अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मातङ्ग योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा पनि कर्कट राशिमै रहनेछन्। आजको दिनमान 32:55 पला अर्थात 13:13 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:33 त्रुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:43 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 4:45 रहेको छ भने चन्द्रमा अस्ताउने समय साँझमा 6:35 रहेको छ। आज अन्तर्राष्ट्रिय युवा दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आजको दिन मध्यम रहनेछ। अनावश्यक ऋण लिनबाट जोगिनुहोला। विलासिताका वस्तुमा खर्च बढ्ने ग्रहयोग बनिरहेको छ। खानपानमा गडबडी हुँदा पेट सम्बन्धी समस्याले तपाईँलाई सताउनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला। पुराना अधुरा कामहरूलाई पूर्णता दिनका लागि आजको दिन उपयुक्त रहेको छ। सन्तानको प्रगतिले तपाईँलाई गौरव महसुस गराउनेछ। सामाजिक क्षेत्रमा तपाईँको मान प्रतिष्ठा बढ्ने ग्रह गोचर रहेको छ। समग्रमा आजको दिन मध्यम र सामान्य रहेकाले टाढाको यात्रा, महत्वपूर्ण कामको थालनी, नयाँ काममा लगानी नगर्दा नै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। उधार दिएको रकम फिर्ता आउन निकै गाह्रो हुनेछ। स्वास्थ्यमा केही समस्या देखिन सक्छ, सतर्क हुन आवश्यक छ। आर्थिक कारोबारमा पनि तपाईँ आज सतर्क हुनुपर्नेछ। मानसिक तनावबाट टाढै रहनुहोला। तर नयाँ व्यावसायिक योजनाहरू बनाउनका लागि आजको दिन उपयुक्त रहेको छ। प्रेम जोडीहरूको लागि आजको दिन सुखद रहनेछ। विद्यार्थीको लागि अध्ययनमा रुचि बढ्नेछ। नयाँ कुरा सिक्ने जिज्ञासाले गर्दा शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुने देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आजको समय शुभ रहनेछ। तपाईँको कार्यक्षमताको सरकारी तौरबाटै प्रशंसा हुनेछ। सानो लगानीबाट ठूलो प्रतिफल मिल्ने ग्रहयोग पनि रहेको छ। तर दाम्पत्य जीवनमा सामान्य मनमुटाव हुन सक्ने देखिएको छ। सारा कुरालाई लिएर विवाद नगर्ने बुद्धिमानी हुनेछ। साथीभाइको सहयोगले नयाँ योजना शुरू गर्न सक्नुहुनेछ भने आर्थिक स्थितिमा सुधार ल्याउन सक्नुहुनेछ। परिवारसँग छोटो दूरीको यात्रा तय हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सम्बन्ध सुधार भएर जाने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आजको दिन शुभ रहनेछ। नियमित काम निकै सफल रहनेछ। व्यवसायमा नयाँ रणनीतिको प्रयोग गर्दा लाभ हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। समाजमा प्रतिष्ठित व्यक्तिसँगको सहकार्यले भविष्यका लागि नयाँ बाटो खोल्नेछ। दिनभरि काममा सक्रिय रहँदा मानसिक स्फूर्ति बढ्नेछ। भ्रमण अथवा छोटो यात्राको योग पनि भएकाले तपाईँको मन प्रसन्न रहनेछ। पारिवारिक वातावरण शान्त र सुखमय रहनेछ। सन्तानको प्रगतिले गर्दा मनमा हर्ष छाउनेछ। स्वास्थ्यमा पनि सुधार आउने र आत्मविश्वासमा वृद्धि हुने ग्रह गोचर रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज समय शुभ छ र आमदानीका स्रोतहरू बढ्दै जानेछन्। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। आज आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने उचित समय रहेको छ। घरमा कुनै रमाइलो उत्सव अथवा पार्टीको आयोजना हुन सक्छ। मित्रताको घेरा निकै फराकिलो बन्नेछ। आज स्वास्थ्यमा कुनै ठूलो समस्या देखिँदैन। सकारात्मक सोचले दिनलाई अझ राम्रो बनाउने देखिन्छ। घर जग्गा अथवा सम्पत्ति सम्बन्धी कारोबारबाट तपाईँलाई फाइदा हुनेछ। लामो समयदेखि दाजुभाइ बीचको तनाव अन्त्य हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको दिन भावनात्मक र सुखद रहनेछ। आर्थिक दृष्टिकोणले दिन मध्यम रहनेछ। आमदानी राम्रो भए पनि खर्च उत्तिकै हुने देखिन्छ। कार्यक्षेत्रमा सानातिना समस्याहरू आउन सक्छन्। तर ती समस्यालाई सहजै हल गर्न सक्नुहुनेछ। सहकर्मीहरूको व्यवहार निकै सहयोगी रहनेछ। पारिवारिक जीवनमा आपसी सहयोग र प्रेम कायम रहनेछ। स्वास्थ्यमा सामान्य उत्थान चढाव आउन सक्छ। चिसो अथवा मौसमी समस्याले सताउन सक्छ। त्यसमा तपाईँ सावधानी अपनाउन आवश्यक छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आजको दिन सामाजिक काममा बित्नेछ। सामाजिक काममा तपाईँको सक्रियता पनि बढ्नेछ। कसैलाई मद्दत गर्दा तपाईँलाई आत्मसन्तुष्टि मिल्नेछ, तर अरूको मामिलामा धेरै चासो नदिनुहोला, तपाईँ आफै फस्न सक्नुहुनेछ, तपाईँलाई समस्यामा पार्न सक्नेछन्। पारिवारिक वातावरणमा केही खिचतानी हुन सक्छ, पुराना साथीको सल्लाहले तपाईँको समस्या समाधान गर्न मद्दत गर्नेछ। आफ्नो योजनाहरूलाई गोप्य राखेर काम गर्नुहोला। मौसमी रोगको संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउन आवश्यक छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिले व्यक्तिको लागि आज नयाँ परियोजनाको जिम्मेवारी लिनेछ, जसले तपाईँको करियरमा नयाँ उचाइ प्रदान गर्नेछ। कुनै धार्मिक यात्रामा जाँदै हुनुहुन्छ भने योजना बनाएर मात्रै अघि बढ्नुहोला। स्वास्थ्य पनि राम्रो रहनेछ। मानसिक रूपमा तपाईँ निकै बलियो महसुस गर्नुहुनेछ। प्रेम र सम्बन्धका लागि विशेष दिन रहेको छ भने प्रेमी प्रेमिकाका बीचमा असमझदारी हटेर जानेछ। व्यापार व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछन्। कार्यक्षेत्रमा तपाईँको मेहनतको उच्च मूल्याङ्कन हुनेछ। सहकर्मीहरूले तपाईँको काममा पुनः सहयोग गर्ने देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशिले व्यक्तिहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ। व्यापारमा राम्रो मुनाफा आर्जन गर्न सक्नुहुनेछ। साझेदारीमा गरिएको लगानीले सन्तोषजनक फल दिनेछ। पारिवारिक वातावरण निकै रमाइलो र सौहार्दपूर्ण रहनेछ। आफन्त तथा इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ। घरमा खुशीको माहौल रहनेछ। प्रेम जीवनमा सुधार आउनेछ। प्रेमीसँगको सम्बन्धमा निकटता बढ्नेछ। आज गरिने वैदेशिक यात्राले तपाईँको भविष्यको ढोका खोल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आजको दिन विशेष फलदायी रहनेछ। आर्थिक पक्ष सबल हुनाले बचत गर्ने योजना बनाउन सक्नुहुनेछ। सामाजिक सेवामा रुचि बढ्नेछ। असहाय अथवा दुःखी व्यक्तिलाई सहयोग गर्दा तपाईँको मान सम्मानमा वृद्धि हुनेछ। नयाँ मानिसहरूसँगको परिचयले भविष्यका लागि मार्ग प्रशस्त गर्नेछ। पारिवारिक जीवन सन्तुलित रहनेछ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा पनि राम्रो नतिजा हात पार्न सक्नुहुनेछ। स्वास्थ्य अवस्था उत्तम रहनेछ। शरीरमा नयाँ ऊर्जा महसुस हुनाले कठिन कामहरू पनि सजिलै सम्पन्न गर्न सक्नुहुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको दिनमा सावधानी अपनाउनु पर्ने देखिएको छ। काममा अलि धेरै मेहनत गर्नुपर्नेछ, तर नतिजा भने सोचे जस्तै आउने छैन। अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले आफ्नो बलबुतामा काम गर्नुहोला। आर्थिक दृष्टिकोणले खर्चमा वृद्धि हुनेछ। पारिवारिक सदस्यहरूसँगको सम्बन्धमा केही चिसोपन आउन सक्छ। विद्यार्थी वर्गका लागि एकाग्रतामा कमी आउन सक्छ। स्वास्थ्यमा पनि समस्या आउन सक्छ। कुनै पनि महत्वपूर्ण निर्णय लिनु अघि सोच विचार गरेर मात्रै अघि बढ्नुहोला। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज पारिवारिक जीवनमा खुसियाली छाउनेछ। दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। विद्यार्थीहरूका लागि आजको दिन उत्कृष्ट रहनेछ। पठन पाठनमा ध्यान केन्द्रित हुनेछ र परीक्षाको नतिजा सकारात्मक आउनेछ। स्वास्थ्यमा ताजगी महसुस हुनेछ। परोपकारी कार्यमा समय व्यतीत गर्दा मनलाई आनन्द मिल्नेछ। तपाईँले आफ्नो कार्यकुशलताले सबैको मन जित्न सफल हुनुहुनेछ। जटिल भनिएका कामहरू पनि सजिलै सम्पन्न हुन सक्ने ग्रह गोचर देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइड यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा पनि कर्कट राशिमा रहनेछन्। त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलनी गर्नुभएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अथवा शुभ लाभ बेला बिहानमा 5:22 सात 7:04 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 7:04 8:46 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वका काम, यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:46 काली बेला रहनेछ। काली बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:28 12:10 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:10 दिनमा 1:52 रोग बेला रहनेछ। दिनमा 1:52 3:34 उद्योग बेला रहनेछ। दिनमा 3:34 5:16 चर बेला रहनेछ भने दिनमा 5:16 साँझमा 6:57 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको राति तर्फ लागौ। साँझमा 6:57 8:16 अमृत बेला रहनेछ। साँझमा 8:16 राति 9:34 काल बेला रहनेछ। राति 9:34 10:52 शुभ बेला रहनेछ। राति 10:52 12:10 रोग बेला रहनेछ। राति 12:10 1:28 उद्योग बेला रहनेछ। राति 1:28 2:40 चर बेला रहनेछ। राति 2:40 4:04 लाभ बेला रहनेछ। राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि अमृत बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुका अर्थात् सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8। नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। ढुकुटी रित्ता भुक्तानीमै चुकेको पोखराले बढ़ायो घर जग्गा बहाल कर। सवारी लाइसेन्स प्रणालीमा नयाँ व्यवस्था। फारम भर्न राष्ट्रिय परिचय पत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य। कास्कीका पालिकालाई सीमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउन भदौ 1 गतेसम्मको म्याद। 4 स्थानीय तहमा मन्त्रालयले दियो भूमि ब्याङ्कको स्वीकृति। प्रतिनिधि सभा बैठक भदौ 1 गतेसम्मका लागि स्थगित। सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका 4 जनालाई सहित घोषणा गर्ने सरकारको निर्णय। नेपालका 8 परियोजनाका लागि भारतको 80 करोड़ भन्दा बढ़ी अनुदान। विश्व

अनुसार आमदानी गर्न सकेनौ, बजेटको साइज बढ़ी आइयो तर स्रोत बढ़ेन। आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेलले भन्नुभयो, जसका कारण योजना कार्यान्वयन भएर पनि सबैलाई भुक्तानी गर्न सक्न स्थिति बनेन। पोखरा महानगरले गत आर्थिक वर्षमा जम्मा 36% मात्र पुँजीगत बजेट खर्च गर्दा पनि यो अवस्था सृजना भएको थियो। कुल खर्च जम्मा 62% थियो। अघिल्लो वर्ष भन्दा घटेर 83-84 को लागि कुल 7,15,25,00,000 बजेट पोखराले सार्वजनिक गरेको छ, जसमध्ये राजस्व संकलन तथा आन्तरिक आमदानी तर्फको कुल लक्ष्य 3,87,49,64,000 राखेको छ। गत आर्थिक वर्षमा महानगरले 3,23,72,00,000 राजस्व उठाउने लक्ष्य राखेकोमा जम्मा 1,21,00,00,000 रूपियाँ मात्र प्राप्त गरेको आर्थिक प्रशासन महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो। अनुमान अनुसार आमदानी नहुँदा भुक्तानीमै समस्या खेपेको पोखरा महानगर स्रोत नभएकै कारणले ढुकुटी बलियो बनाउनबाट चुक्यो। आन्तरिक स्रोत नभएकै कारणले योजना कार्यान्वयन भएर पनि भुक्तानी दिन नसक्ने परिस्थिति बनेको पौडेलको भनाइ छ। आन्तरिक स्रोतको अनुमान गर्दा धेरै महत्वाकांक्षी हुँदा पोखरा महानगर फेल खायो। यस पटक भने आन्तरिक स्रोत बढ़ाउन उद्देश्य सहित महानगरले एउटा करको दरमा वृद्धि गरेको छ। पोखरा महानगरपालिकाले घर जग्गा बहाल कर वृद्धि गरेको छ। महानगरले आर्थिक वर्ष 83-84 को आर्थिक विधेयकले 1% दरले घर जग्गा बहाल कर बढ़ाएको हो। आन्तरिक राजस्व बढ़ाउने लक्ष्य प्राप्त गर्नबाट चुकिरहेको महानगरले घर जग्गा बहाल कर बढ़ाएर लक्ष्य भेटाउने योजना बनाएको छ, तर घर जग्गा बहाल कर अहिले पनि धनी तथा व्यवसायी नियमनदेखि बाहिर छ। आन्तरिक स्रोततर्फ गत आर्थिक वर्षमा महानगरले लक्ष्यको 37% मात्र उठाउन सफल भएको हो। महानगरको आन्तरिक कोष रित्तिँदै जाँदा योजना कार्यान्वयनदेखि भुक्तानीसम्ममा अहिलेसम्म पनि प्रभाव पारिरहेको छ। महानगरले दर र दायरा दुवै बढ़ाएर आन्तरिक कोष वृद्धि गर्ने योजना बुनेको छ, तर पोखरामा करिब 20% मानलाई पनि घर जग्गा बाल करको दायरामा ल्याउन नसकेको चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछानेको विश्लेषण छ। दर बढ़ेपछि तिर्नेहरू मारमा पर्ने र नतिर्नेहरू दायरामै नआउने सम्भावना बढ़दै जाने उनको भनाइ छ। पोखरा महानगरका राष्ट्र प्रशासन महाशाखा प्रमुख नवराज पौडेल दर बहाल कर 1% दरले बढ़ेको भए पनि अन्य कर भने नबढ़ेको बताउँछन्। महानगरले चालू आर्थिक वर्षको आर्थिक ऐन भर्खरै कार्यान्वयनमा ल्याएको छ। सफ्टवेयरमा चढ़ाएर कर उठाउन थालेको भए पनि प्रकाशन र सार्वजनिक भने गरिसकेको छैन। पोखरामा यति कति व्यवसायी तथा भाडा बस्छन् र कतिजनाले घर जग्गा बहाल कर उठाउँछन् भन्ने यकिन तथ्याङ्क छैन। आर्थिक ऐनको अनुसूचित 6 कले व्यावसायिक कृषि बाहेक अन्य सबै प्रकृतिका बहालमा करको दर 1% वृद्धि गरिएको तथ्याङ्क छ। सर्वसाधारणलाई बस्नका लागि कोठा वा फ्ल्याट भाडामा दिँदा यसअघि 4% कर लाग्ने गरेकोमा अब त्यसलाई बढ़ाएर 5% पुर्याइएको छ। 15,000 रूपियाँ मासिक भाड़ा छ भने अब 750 घर बहाल कर बुझाउनुपर्छ। यसअघि 600 रूपियाँ बुझाए पुग्थ्यो। बजारमा सटर वा पसल भाडामा ल्याउँदा पहिले 5% कर लाग्थ्यो भने अब 6% कायम गरिएको छ। बैंक वित्तीय संस्था वा लिमिटेड कम्पनीहरूलाई भवन बहालमा दिँदा पहिले 7% रहेको करको दरलाई अहिले 8% पुर्याएको छ। व्यावसायिक काम वा सरकारी निकायलाई जग्गा मात्र भाडामा दिँदामा लाग्ने कर 3%बाट बढ़ेर 4% भएको छ। उदाहरणका लागि मासिक 50,000 तिरेर फेन्सी पसल चलाउने व्यवसायीको हकमा अब 6% दरले मासिक 3,000 बहाल कर लाग्नेछ, जसले गर्दा वार्षिक रूपमा 6,000 अतिरिक्त दायित्व करको दायित्व थपिन्छ। मासिक 2,00,000 बाल बुझाउने बैंक वा कर्पोरेट कार्यालयहरूबाट अब 8% दरले मासिक 16,000 कर तिर्नुपर्छ, जुन पहिलेको भन्दा मासिक रू 2,000 बढ़ी हो। पोखरा महानगरले चालू आर्थिक वर्षमा करिब 2.5 अर्ब आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ, तर पोखरा महानगरपालिका पछिल्लो वर्षहरूमा वित्तीय रूपमा टाट पल्टिँदै गइरहेको छ। पोखरामा हजारौं सटर व्यावहारिक भवन र आवासीय घरहरू बनाएकाले यदि बाल कर मात्रै पूर्ण रूपमा संकलन गर्न सकिएमा महानगरको आन्तरिक राजस्व भन्दै दोब्बरले बढ़न सक्छ र यसले खस्किरहेको अर्थतन्त्रलाई बलियो बजक दिन सक्छ। कागजी रूपमा करको दर बढ़ाए पनि व्यवहारमा भने घरधनी र भाडामा बस्नेहरू मिलेर राज्यलाई खुल्ला चुनौती दिँदै करछली गरिरहेको घटना बेला बेलामा सार्वजनिक हुने गरेका छन्। नक्कली र दोहोरो सम्झौता बनाएर कर छल्ने काम हुँदै आएको तर महानगरले नियमन गर्न नसकेको गुनासो जनस्तरबाट उठ्दै आएको छ। यदि कुनै सटरको वास्तविक भाडा मासिक 50,000 छ भने घरधनी र व्यापारी मिलेर कागजमा मात्र मासिक 15,000 नक्कली सम्झौता पत्र तयार पार्ने र ओडामा बुझाउने गरेको व्यवसायहरू नै बताउँछन्। घरधनीहरूले भाडामा बस्नेहरूलाई आफ्नो मान्छे बसिरहेको भनिदिने
उनीहरूबाट भाड़ा नलगाएको दावी गर्ने पनि प्रविधि छ। नगर कारोबार र सम्झौता नवीकरणको अभावले भाड़ाको रकम बैंक मार्फत

0: भई सीधे नगद बुझाउँदा पनि पारदर्शिता प्रश्न उठ्दै आएको महानगरको भनाई छ। पहिलो पटक व्यवसाय शुरू गर्दा मात्र सम्झौता पत्र बनाइने र त्यसपछि वर्षौंसम्म भाड़ा बढ़े पनि सम्झौता पत्र नवीकरण नगरी पुरानै न्यून दरमा कर तिरिरहने प्रविधि छ। महानगरले निश्चित रकम मासिक रू 10,000 भन्दा बढ़ीको घर भाड़ा अनिवार्य रूपमा ब्याङ्क खाता मार्फत नै भुक्तानी गर्नुपर्ने कानूनी नियम बनाउनु पर्ने आवाज उठ्दै आइरहेको छ। महानगरपालिकाले प्रत्येक गोड़ाका घरहरूमा कतिवटा कोठा र सटर छन् भन्ने डिजिटल लगत राख्न सक्छ। बहाल करको कागजात पेश गर्नुपर्ने प्रावधान गराएर सेवासँग जोड्ने काम गर्ने हो भने पनि नियमन गर्ने विज्ञहरूको भनाइ छ। दायरामा आउने झनै घर छन्। पहिले 7% हुँदा पनि महानगरले लक्ष्यको 20% पनि उठाउन सकेको थिएन। चाँडै कार्यान्वयन अनिल लामी छानले भने अब घर जग्गा बहाल कर बढ़ेपछि दायरमा आउने झनै कम हुन सक्नेछन्। दरभन्दा बढ़ी बढ़ाउनु पर्ने दायर नै हो आजको अनलाइन खबरमा प्रकाशित छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लागत लगायतका यातायात सम्बन्धी सेवाहरूलाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ। 2083 साउन 1 गतेदेखि लागू भएको नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अद्यावधि गर्न राष्ट्रिय परिचय पत्र आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ। यसैबीच सर्भर अपग्रेड र नयाँ प्रणाली लागू गर्ने सन्दर्भमा सिस्टम डाउन भएर देशभरका यातायात कार्यालयमा साउन 1 गतेदेखि करिब 3 साता यता यातायात सम्बन्धी सेवा रोकिएका थिए। अहिले सेवा सञ्चालनमा आइसकेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले स्पष्ट पार्नुभएको छ। विभागका अनुसार नयाँ अनलाइन प्रणालीलाई नागरिक एप राष्ट्रिय परिचय पत्र तथा मोबाइल फोन सेवा प्रदायकको प्रणालीसँग एकीकृत गरिएको छ। अब नागरिक एप मार्फत सेवाग्राहीको विवरण स्वतः भरिने व्यवस्था मिलाइएको छ। यसै गरी भविष्यमा मुलुक बाहिरबाट समेत यातायात सम्बन्धी सेवा दिने सम्भावना ग्राहीलाई सहज बनाउन इमेलमै ओपिटी प्राप्त गर्न सकिने सुविधा थपिएको छ। यसका लागि सेवाग्राहीले आफ्नो विवरण अद्यावधि गर्न वा नयाँ आवेदन दिन राष्ट्रिय परिचय पत्र नम्बर आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र इमेल अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। बागमती प्रदेशका कलंकी ठूलो भर्याङ लगायतका यातायात कार्यालयहरूमा नयाँ लाइसेन्सको फारम भर्न नमिल्ने अवस्था रहेको र विभागबाट सर्भर बिग्रेको भन्दै सेवाग्राहीले गुनासो गरेपछि निर्देशक खतिवडाले अहिले सर्भर चलिरहेको तर लाइसेन्स नवीकरणलाई प्राथमिकता दिएको रहेका छन्। सर्भर नचलेको वा बिग्रिएको होइन, अपग्रेड गर्दा समस्या भएको हो, अहिले चालू भइरहेको छ। हिजो अस्ति मात्र एकान्त कुना कार्यालयले 10 लाख भन्दा बढ़ी राजस्व उठाएको छ। उनले भने अहिले रिन्यू नवीकरण गर्ने सेवाग्राहीको भीड़ अत्याधिक भएकाले कार्यालयहरूले आन्तरिक व्यवस्थापनका लागि पहिलो नवीकरणको काम सक्ने र नयाँको लिने भने र आफै म्यासेज गरेका हुन्। उनका अनुसार सिस्टममा नयाँ फारम भर्ने, लिखित परीक्षा दिने र ट्रायल दिने काम देशभर निरन्तर भइरहेको छ। नयाँ प्रणाली राष्ट्रिय परिचय पत्रसँग प्रत्यक्ष जोड़िएकाले भेरिफिकेशन गर्नुपर्ने भएकाले परिचय पत्र नभएकाहरूको काम मात्र रोकिएको निर्देशक खतिवडाले बताए। राष्ट्रिय परिचय पत्र नभएको अवस्थामा एकै दिनमा परिचय पत्रको नम्बर प्राप्त गर्न सकिने उनको भनाइ छ। परिचय पत्रको कार्ड छापिएर आउन समय लाग्ने भएकाले सेवाग्राहीलाई चिन्ता लिनु नपर्ने उनको भनाइ छ। फारम भर्नका लागि कार्ड नै चाहिँदैन, जिल्ला प्रशासन कार्यालयमा गएर विवरण दर्ता गराउन साथ पाइने परिचय पत्र नम्बर भए पुगिहाल्छ, त्यो एकैछिनमा बस्छ। उनले भने नयाँ प्रणाली कार्यान्वयन सँगै विभागले प्रदेश अनुसार अनलाइन फारम भर्न छुट्टा छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ। सेवाकारले अब आफूलाई पाइक पर्ने प्रदेशको लिंकमा गएर फारम भर्न सकिने बताइएको छ। कास्कीका पालिकाहरूलाई सीमांकन पुनरावकनका लागि प्रस्ताव पठाउन थप 7 दिनको म्याद दिएको छ। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिकाका वर्गीकरणको पुनरावकन सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावकन अध्ययन समितिले पालिकाहरूलाई सीमांकन पुनरावकनका लागि प्रस्ताव पठाउने म्याद भदौ 1 गतेसम्मलाई थप गरिएको जनाइएको छ। समितिले साउन 11 गतेको पत्र मार्फत 15 दिनभित्र अध्ययन समिति समक्ष प्रस्ताव पठाउन आग्रह गरेको थियो। अवधिमा अन्नपूर्ण गाउँपालिकाको मात्रै प्रस्ताव प्राप्त भएको बाँकी पालिकाहरूलाई प्रस्ताव पठाउन सात दिनको म्याद थप गरिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो। पालिकाबाट प्रस्ताव प्राप्त भएपछि नेपाल सरकार मन्त्री परिषदको कार्यालय मन्त्री परिषदको निर्णय मुताबिक भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति 2083 असार 4 गते पत्र राजपत्रमा प्रकाशित सूचना बमोजिम पुनरावर्तन सम्बन्धी मापदण्ड अनुसार समितिले कार्य गर्ने पौडेलले उल्लेख गर्नुभयो। निर्धारित मापदण्ड अनुसार पालिकाको संख्या र सीमाना हेरफेर वा एक आपसमा गाविने प्रस्ताव गर्दा स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 3 उपदफा 2 बमोजिम जनसंख्या भूगोल प्रशासनिक सुगमता पूर्वाधार विकासको अवस्था आर्थिक सक्षमता प्राकृतिक संसाधनको उपलब्धता भाषिक सांस्कृतिक तथा सामुदायिक बनोटलाई प्रमुख पहाड़दार बनाउनु पर्ने उल्लेख छ। त्यस्तै वड़ाको संख्या सीमाना र केन्द्र हेरफेर गर्ने वा वड़ाहरू एक आपसमा गाविने प्रस्ताव गर्दा सो ऐनको दफा 5 उपदफा 3 बमोजिम जनसंख्या वितरणको अभाव अवस्था भौगोलिक निरन्तरता अनुकूलता र विशिष्टता भाषिक सांस्कृतिक तथा सामाजिक विशिष्टता सेवा सुविधा वितरणको अवस्था र विद्यमान भौतिक पूर्वाधारलाई मुख्य आधार बनाउनु पर्ने उल्लेख छ। मापदण्ड बमोजिम सीमाना हेरफेर गर्न सम्बन्धित पालिकाको तत्काल कायम गरिरहेको सदस्य संख्याको 2/3 बहुमतले पारित गरेर प्रदेश सरकारमा सिफारिश गर्नुपर्ने र त्यसको 15 दिनभित्र प्रदेश सरकारले नेपाल सरकारमा सिफारिश गर्नुपर्ने उल्लेख छ। प्राप्त सुझाव र निर्णय मुताबिक केन्द्र र सीमाना नेपाल सरकारले निर्धारण गर्ने उल्लेख छ। मापदण्डमा स्थानीय सरकार सञ्चालन 2074 दफा 3, 5, 6, 7, 8 बमोजिम पुनरावर्तन हुन सक्ने उल्लेख छ। सो मापदण्ड बमोजिम जिल्ला समन्वय समितिका प्रमुखको समितिमा 7 सदस्यीय समिति गठन भएको हो। समितिका सदस्यहरूमा सम्बन्धित स्थानीय तहका अध्यक्ष वा प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी नापी कार्यालयका प्रमुख भूमि प्रशासन कार्यालयका प्रमुख सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेर रहने व्यवस्था छ भने जिल्ला समन्वय अधिकारी सदस्य सचिव तोकिएको छ। यसअघि समितिले पालिकाको प्रमुख वा अध्यक्ष उपप्रमुख वा उपाध्यक्ष र दोस्रो चरण अन्तर्गत कास्कीबाट प्रतिनिधि सभाका सदस्य र गण्डकी प्रदेश सभा सदस्य तथा राजनीतिक दलहरूसँग छलफल तथा अन्तर्क्रिया गरी पालिकाहरूलाई 15 दिनभित्र प्रस्ताव पठाउन पत्रचार गरेको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 4 स्थानीय तहमा भूमि ब्याङ्क स्थापना गर्ने स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर महापालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बढीमालिका नगरपालिकालाई भूमि ब्याङ्क स्थापना गर्न स्वीकृति दिएको हो। भूमि ब्याङ्क मार्फत स्थानीय तहमा रहेको बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गा धनीको स्वामित्व कायम रहने गरी समझौताका आधारमा जग्गा उपयोगमा दिइने त्यस बापत जग्गा धनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ। मन्त्रालयका अनुसार भूमि ब्याङ्कले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ। उपलब्ध जग्गामा भू उपयोग वर्गीकरण अनुसार अन्न, तरकारी, नगदे बाली, फलफूल खेती तथा माछा र पशु पक्षी पालन जस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। साथै स्थानीय तहबाट उपलब्ध हुने बिउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि ब्याङ्क मार्फत लक्षित वर्गसँग जोड़िनेछ। बाजु जमीनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सृजना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि ब्याङ्क स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले त्यहाँका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा 34 जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिएको छ। प्रशासन कार्यालयका अनुसार मंगलबार बिहान 9 बजेदेखि 4 टोली परिचालन गरेर 13 सरकारी कार्यालयमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा स्वीकृति नलिए विदा वा कागजमा बसेको, हाजिर गरेर कार्यालयमा उपस्थित नभएका तथा ढिला कार्यालय आउने कर्मचारीको विवरण संकलन गरिएको हो। अनुगमन गरिएका कार्यालयमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, भेटनरी अस्पताल तथा पशुसेवा कार्यालय, जिल्ला समन्वय समिति, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन निकाय, पूर्वाधार विकास कार्यालय, ऊर्जा जल तथा सिंचाई डिभिजन कार्यालय, प्रदेश अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय, भूमि प्रशासन कार्यालय, नामी कार्यालय, एकीकृत सेवा कार्यालय, शिक्षा विकास तथा समन्वय र डिभिजन वन कार्यालय रहेका छन्। अनुगमनका क्रममा स्वीकृति नलिविदा वा काजमा बसेका 7 जना, हाजिर गरी कार्यालयमा उपस्थित नभएका 1 जना र ढिला उपस्थित भएका 12 जना कर्मचारी भेटिएका छन्। त्यस्तै समय पालना पूर्ण रूपमा पालना नगरेका 14 जनाको विवरण समेत अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ। कार्यालयमा गरिएको अनुगमनका क्रममा कैफियत देखिएका कर्मचारीमाथि प्रचलित कानून अनुसार कार्यवाही गर्न सम्बन्धित कार्यालयलाई पत्रचार गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। साथै कार्यवाहीको विवरण 7 दिनभित्र जिल्ला प्रशासन कार्यालय उपलब्ध गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन समेत दिएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति र समय पालनालाई प्रशासनले प्राथमिकतामा राखेको छ। छड्के अनुगमनको उद्देश्य कर्मचारीले दुःख दिने नभई सरकारी सेवा प्रभारलाई नियमित प्रभावकारी र सेवाग्राह मैत्री बनाउने रहेको पनि बताइएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161544737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: रामुलाई किन स्कुल नपठाएको मैले दाइ? काममा अलि सघाउँछ कि भनेर नि।
5: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
7: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
9: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पुनः स्वागत छ। अब बाँकी समाचार। गण्डकी प्रदेशले औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न पाउने कारण बनाएपछि यसको पक्ष र विपक्षमा बहस जारी छ। गाँजा खेती गर्न पाउने भएपछि लागू औषधका रूपमा दुरूपयोग बढ़न सक्ने चिन्ता एकातिर छ भने अर्कोतिर अन्य अन्नबाली उत्पादन नहुने ठाउँमा गाँजा खेती गरेर दुर्गम क्षेत्रमा बासिन्दाले आय आर्जन गर्न सक्ने तर्क पनि अघि सारिएको छ। प्रदेशले बनाएको कानूनमा भने औषधीय र औद्योगिक उत्पादनलाई जोड़ दिएको छ। लागू औषध जन्य पदार्थ निरीक्षकको रोहबरमा नष्ट गर्नुपर्ने स्पष्ट व्यवस्था पनि गरिएको छ। प्रदेशले गाँजा खेती खुल्ला गर्न कानूनी बनाएको भन्दै बागलुङको बडीघार गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई धन्यवाद दिएकी छन्। मंगलबार गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको प्रदेश समस्या समाधान समितिको बैठकमा बोल्दै थापाले बडीघार गाउँपालिकाका 25% बासिन्दा गाँजा खेतीमा निर्भर रहेको बताएकी छन्। जनगणना अनुसार बडीघार गाउँपालिकामा 28,000 भन्दा बढ़ी बासिन्दा छन्। हामीले बनाएको भिलेज प्रोफाइलमा 35,000 जनसंख्या छ। यसको 25% बासिन्दा गाँजा खेतीमा निर्भर छन्। उनले भने दुर्गम गाउँले गाँजा खेती गरेर भाँगो बिक्री गर्नुहुन्छ। लागू औषध बनाउन नहुने गयो कुरा हामीले पनि सचेतना जगाएका छौं। उहाँका अनुसार बडीघार गाउँपालिकाको खोला खर्क सिसा सिसा खानी जलजला लगायतका स्थानमा बासिन्दाले भाँगो उत्पादन गर्न गाँजा खेती गर्छन्। उच्च पहाड़ी बस्ती भएको र माटो मलिलो नभएकाले ती ठाउँमा अन्य अन्नबाली उत्पादन नहुने उनको भनाइ छ। दुर्गम क्षेत्रका बासिन्दाले दुई बोरा भाँगोसँग एक बोरा चामल साट्ने गरेको अस्ति थापाको भनाइ छ। भाँगो भित्राउनु अघि नै गाउँले पसलबाट एक बोरा चामल लैजान्छन्। उनले भनिन् भाँगो भित्राएपछि एक बोरा चामलसँग दुई बोरा भाँगो साट्ने गरेको छन्। यसरी जीविका चलाइरहे पनि प्रशासनले भने भाँगो गाँजा खेती गरेको भन्दै निरन्तर फडानी गर्ने गरेको उनको भनाइ छ। बडीघाट गाउँपालिकामा मात्र नभएर बागलुङका उच्च पहाड़ी क्षेत्रका दुर्गम बस्तीमाको मुख्य खेतीबाली नै गाँजा भएकाले यसलाई वैधानिकता दिएर प्रदेश सरकारले दुर्गम क्षेत्रका बासिन्दालाई न्याय गरेको उनको भनाइ छ। गाउँले भाँगो उत्पादन गर्न गरेको गाँजा खेती नफार्न हामीले प्रहरी प्रशासनलाई बारम्बार आग्रह गर्यो तर माथिको आदेश भन्दै प्रहरीले फाँडिरहेको भएको छ। उहाँले भन्नुभयो अब वैधानिक रूपमा गाउँले गाँजा खेती गर्न पाउने भएको छ। यसका लागि मुख्यमन्त्रीलाई धन्यवाद। बागलुङका उच्च पहाड़ी तथा दुर्गम क्षेत्रमा गाँजा बाहेक अन्य अन्नबाली उत्पादन नहुने उनको भनाइ छ। गाँजा खेती नै गाउँलेको रोजी रोटी भएकाले यसलाई नगदे बालीका रूपमा खेती गर्न दिनुपर्ने उनको माग छ। भाँगो उत्पादन हुने गाँजाको प्रजाति छुट्टै हुने भन्दै उनले प्रहरी प्रशासनबाट निरन्तर भइरहेको फडानी रोक्न माग गरेकी छन्। गाउँपालिकाले लागू औषध उत्पादन रोकेर भाँगो मात्र उत्पादन गर्न र गाँजाको बोटबाट धागो निकालेर कपड़ा लगायत अन्य सामग्री उत्पादनमा जोड़ दिएको उनको भनाइ छ। लागू औषधका विरूद्ध गाउँपालिकाले गाउँ गाउँमा पुगेर सचेतना जगाउन काम गरिरहेको पनि अध्यक्ष थापाले बताउनुभयो। त्यहाँको माटो नै त्यस्तै छ। मकै रोप्यो भने बढ्दै बढ्दैन, गाँजा बाहेक अन्य खेती हुँदैन। उनले भनिन् जहाँ जे फल्छ त्यही रोप्न पर्नुपर्छ, दुरूपयोग रोक्न सकिन्छ। प्रदेश समस्या समाधान समितिको बैठकमा बडीघाट गाउँपालिकाका अध्यक्ष थापाले गाँजाको प्रसंग निकालेपछि मुख्यमन्त्री पाण्डेले जवाब दिएकी छन्। अहिले भइरहेको गाँजा खेती अवैध भएको भन्दै उनले प्रदेशले

को कानून अनुसार मात्र खेती गर्न पाइने बताइएको छ। यसका लागि आवश्यक नियमावली कार्यविधि र संरचना बनाउन बाँकी रहेको मुख्यमन्त्री पाण्डेको भनाई छ। कानून अनुसार मात्र गाँजा खेती गर्न पाइने हो, यसका लागि दर्ता गर्नुपर्छ, अनुमति लिनुपर्छ। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, हामीले कानून पास गर्यो, अब नियमावली र कार्यविधि बनाउन जरूरी छ, अझै 5-6 महिना लाग्ला। मुख्यमन्त्री पाण्डेले भाँगोका लागि गरिएको खेती भने फरक रहेको बताएका छन्। नियमावली र कार्यविधि बनेपछि गाउँलेले आवश्यक प्रक्रिया पूरा गरेर खेती गर्न सक्ने भन्दै उनले अवैध खेती गरे भविष्यमा पनि फडानी हुने बताएका छन्। कानूनी प्रक्रिया पूरा नगरी गाँजा खेती गरिएको छ भने भोलिका दिनमा पनि फडानी हुन्छ। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, गाउँपालिकाका अध्यक्ष थापाले भने छिटो नियमावली कार्यविधि र आवश्यक संरचना तयार गर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जाल मार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, डिफेक्ट हेट स्पीच तथा साइबर ठगीका घटना बढ़दै गएपछि नेपाल प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणमा लागि प्राविधि मैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दारबहादुर कार्कीले सामाजिक सञ्जालको दुरूपयोगबाट नागरिक बीचको सद्भाव खलबलिन सक्ने र शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको बताउनुभयो। उहाँका अनुसार सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न हुने गलत गतिविधि नियन्त्रणका लागि प्रहरीले आफ्नो जनशक्ति र प्रविधिलाई थप सक्षम बनाउँदै लगेको छ। त्यस्ता गतिविधिको निगरानी र अनुसन्धानका लागि साइबर ब्यूरोलाई थप साधन स्रोत सम्पन्न बनाउने तथा प्रविधिबारे दक्ष जनशक्ति परिचालन गर्ने तयारी गरिएको उनको भनाइ छ। प्रहरीले एडभान्स एनालिटिक्स सेल मार्फत सामाजिक सञ्जालमा भइरहेको गतिविधिको निगरानीलाई समेत प्रभावकारी बनाउँदै लगेको छ। प्रहरीले सामाजिक सञ्जालमा फैलिने मिथ्या तथा भ्रामक सूचना, डिफेक्ट र घृणाजन्य अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले त्यस्ता सामग्रीको स्रोत पहिचान गरी कानूनी दायरामा ल्याउने कार्यलाई प्राथमिकता दिएको छ। महानिरीक्षक कार्कीले भन्नुभयो, यसका लागि सम्बन्धित सेवा प्रदायक र सरकारी निकाय तथा अन्य सरकारवाला संस्थासँग समन्वय समेत गरिएको छ। उनका अनुसार सामाजिक सञ्जालको दुरूपयोगसँगै पछिल्लो समय अनलाइन ठगी पनि प्रहरीका लागि प्रमुख चुनौती बन्दै गएको छ। अनलाइन लोटरी परेको भन्दै ठगी गर्ने, केवाईसी अध्यावधिकका नाममा व्यक्तिगत तथा ब्याङ्किङ विवरण मागे, ओटीपी लिएर रकम निकाल्ने तथा विभिन्न प्रलोभन देखाएर आर्थिक ठगी गर्ने घटना बढ़िरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी समक्ष हुने उनको विश्वास छ। यस्ता अपराध नियन्त्रणका लागि प्रहरीले नागरिक संस्थासँगै अनुसन्धान र कार्यवाही अघि बढ़ाएर महानिरीक्षक कार्कीले जनाएका थिए। आफूले चिठ्या नै नहालेको अवस्थामा चिठ्या परेको भन्दै आउने सन्देशमा विश्वास नगर्न, अपरिचित व्यक्तिलाई ओटीपी नदिन तथा ब्याङ्क तथा वित्तीय संस्थाको नाममा फोन आएको भएमा व्यक्तिगत विवरण उपलब्ध नगराउन प्रहरीले आग्रह समेत गरेको छ। प्रतिनिधि सभाको बैठक भदौ 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोल प्रसाद अरियालले भदौ 1 गते सोमबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गरेका हुन्। मंगलबार बसेको बैठकमा खनिज पदार्थ सम्बन्धी विधेयक 2083 विचार गरिएस भन्ने प्रस्ताव स्वीकृत भएको छ। त्यस्तै मंगलबारको बैठकमा आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले आफ्नो धारणा राखेका थिए। यसै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नागरिकको न्याय पहुँचलाई थप प्रभावकारी बनाउने दिशामा सरकार अघि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको विधायन कार्यान्वयन मापन अध्ययन सिफारिश उपसमितिको मंगलबार भएको छलफलमा मन्त्री गौतमले संविधानको धारा 20 न्याय सम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि उक्त अधिकार व्यवहारमा नागरिकको घर दैलोसम्म पुग्ने पर्ने धारणा राखेको छ। कानूनी सहायता प्रणालीलाई डिजिटल र नागरिक केन्द्रित बनाउन सरकार अघि बढ़िरहेको उनको भनाइ थियो। मन्त्री गौतमले कानूनी सहायता आवश्यक पर्ने व्यक्ति र सहायता प्रदान गर्ने कानूनी व्यवसाय तथा संस्थाबीच समन्वय गर्ने प्रभावकारी रूपमा विस्तार गर्ने तयारी भइरहेको पनि जानकारी दिएको छ। हालै कानून व्यवसायहरूसँग गरिएको छलफलमा कानून व्यवसायले वार्षिक रूपमा हेर्ने मुद्दाको अनुपातका आधारमा प्रोबोनो सेवालाई अनिवार्य बनाउने कि भन्ने सुझाव समेत आएको मन्त्री गौतमले उल्लेख गरेकी छन्। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका 4 सहित घोषणा गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले सुनसरीको ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाको गणेश कुमार यादवलाई सहित घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सशित पोखरेलले जानकारी दिनुभयो। साउन 10 बेलुकी सुनसरीको देवगंज गाउँपालिकाको कप्तानगंजमा भएको झडपमा ओम प्रकाशको घटनास्थलमै र जयप्रकाश र रविन्द्र कुमारको उपचारका क्रममा ज्यान गएको थियो। त्यस्तै सुनसरी घटनाकै प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउन 11 गते सिराहाको गोलबजारमा झडप भएकामा गणेश कुमार यादवको ज्यान गएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि पाँच बुधे विशेष निर्देशन जारी गरेका छन्। गत साल नौ गते दुई पार्टीबीच प्रदेश सरकारमा सहायक सहकार्य गर्ने सम्बन्धमा भएको तीन बुधे सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शीर्ष नेता दुवैले यस्तो निर्देशन दिएका हुन्। मंगलबार जारी गरिएको उक्त निर्देशन अनुसार अब प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दलहरूको सीट संख्यालाई मुख्य आधार बनाइनेछ। मन्त्रालयको संख्या पनि दलहरूको संख्या सदस्य संख्याको अनुपातमा निर्धारण गर्ने र मुख्यमन्त्री तथा सभामुख जस्ता जिम्मेवारीलाई समग्र शक्ति सन्तुलनमा गणना गरिने उल्लेख गरिएको छ। मन्त्रालय छनौट गर्ने क्रममा पाले पालो प्राथमिकता दिने व्यवस्था अप्नाइने र पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने विधि तय गरिएको छ। त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय छनौट गर्ने र सोही क्रममा दोहोर्याउँदै मन्त्रालयको बाँडफाँड टुङ्ग्याइनेछ। दुई दलको सहकार्यले मन्त्र सरकार गठनका लागि संख्या नपुग्ने अवस्थामा त्यस्तो दललाई पनि सहभागी गराउन सकिने बाटो खुलिएको छ। यस्तो अवस्थामा आपसी सहमतदारीमा मन्त्रालय बाँडफाँड गरिने र बाँकी मन्त्रालयका हकमा भने साबिक के प्रावधान अवलम्बन गरिने निर्देशनमा उल्लेख छ।

अर्थमन्त्री डाक्टर सोनी वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइरहेको बताउनु भएको छ। नवयुवा आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी स्रोत बारे सार्वजनिक लेखा समितिमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढ़िरहेको जानकारी दिनुभयो। उहाँले 82 साल भदौ 23 र 24 भएको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका श्रेष्ठ र अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीयक तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो। जलेर नष्ट भएका अभिलेखको पुनर्स्थापनाका लागि उपलब्ध वैकल्पिक दस्तावेज खोजी उत्खनन रुजु तथा प्रमाणीकरण गर्नुपर्ने उहाँले जोड़ दिनुभयो। महालेखा परीक्षकको कार्यालयले ठूलो परिणाममा सरकारी संस्था जलेर नष्ट भएकाले झण्डै 1.5 खर्ब रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी गराएको पनि अर्थमन्त्रीले बताउनु भएको छ। जलेर नष्ट भएका अभिलेख पुनर्स्थापनाका क्रममा अनियमितता वा दुरूपयोगको आशंका उत्पन्न हुन सक्ने भएकाले सार्वजनिक लेखा समितिले निगरानी तथा अनुमान गर्न सक्ने उहाँको भनाई छ। नेपालका शिक्षा स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित 8 उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनका लागि समझदा पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको कुल 80 करोड़ 30 लाख रूपियाँ अनुदान सहयोगमा यी परियोजना कार्यान्वयन हुन लागेका हुन्। काठमाडौँ स्थित भारतीय राज्य दूतावास, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। परियोजनाहरू नेपाल सरकारका स्थानीय तह निकाय तथा संस्थाहरू मार्फत कार्यान्वयन हुनेछन्। परियोजना अन्तर्गत कोशी प्रदेशको सुनसरी स्थित विवकरला स्वास्थ्य विज्ञान स्थानको डिजिटलाइजेशन तथा भोजपुरको टेक्मेयुन कृषि उत्पादन संकलन र बिक्री केन्द्र निर्माण गरिनेछ। बागमती प्रदेशको धादिङ स्थित ज्वालामुखीमा नागरीय कृषि तथा पशुपन्छी केन्द्र र मोरङको ग्रेलबारी बहुमुखी क्याम्पसमा भवन निर्माण हुनेछ। त्यस्तै कर्णाली प्रदेशको दैलेख स्थित डुंगेश्वरमा 10 शय्याको अस्पताल र हुम्लाको सर्केगाडमा कृषि प्रबन्धन केन्द्र बन्नेछ। गण्डकी प्रदेशको स्याङ्जा स्थित काली गण्डकीमा कोल्ड स्टोर र सुनसरीको बर्जु गाउँपालिकामा 15 शय्याको अस्पताल बन्ने बताएको छ। सन् 2003 यता भारत सरकारले नेपालमा 605 उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढ़ाइसकेको छ। स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाई र सार्वजनिक उपयोगिता क्षेत्रमा 512 परियोजना सम्पन्न भइसकेका छन्। बाँकी परियोजनाहरू कार्यान्वयनका विभिन्न चरणमा रहेका छन्। विश्वका महासागरहरूमा भएको जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन भएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मको उच्च बिन्दुमा पुगेको विश्लेषणले जनाएको छ। विश्वको ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात उत्तर दक्षिणमा 60 डिग्रीका अक्षांशको बीचमा गएको महिनामा औसत समुद्री सतहको तापक्रम 20.96 डिग्री सेल्सियस रहेको थियो। यसले सन् 2023मा कायम भएको 20.89 डिग्री सेल्सियसको कृतिमानीलाई तोडेको हो। कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरमा नै अभिलेख राखिएताको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ। जुलाई महिनाको तापक्रम पूर्व औद्योगिक औसत अनुमान भन्दा 1.47 डिग्री सेल्सियस धेरै रहेको थियो। अब खेलकुदको समाचार। पौडी खेल्न पानी चाहिन्छ तर पारा पौडी खेलाड़ीका लागि पानीमा उत्रिनु मात्र पर्याप्त हुँदैन। नियमित प्रशिक्षण, अपाङ्ग मैत्री पूर्वाधार, दक्ष प्रशिक्षक, फिजियोथेरापी, पोषण, यातायात र आर्थिक सहयोग परि उत्तिकै आवश्यक हुन्छ। नेपालका पारा पौडी खेलाड़ी भने यिनै आधारभूत सुविधाको अभाव बीच अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा फहराउने सपना बोकेर अभ्यास गरिरहेका छन्। सीमित स्रोत, कठिन परिस्थिति र पर्याप्त पूर्वाधारको अभावलाई चुनौती दिँदै उनीहरू आगामी पारा एसियाली खेलकुदमा नयाँ इतिहास बनाउने तयारीमा रहेका छन्। सन् 2010 नेपाल पारा एसियाली खेलकुदमा सहभागी हुँदै आएको छ तर यस प्रतियोगितामा नेपालको उपाधि निकै सीमित छ। हालसम्म काण्डकी पलेसा गोवर्धनले सन् 2023 भएको 19 पारा एसियाली खेलकुदमा 56 केजी माथि तौलसम्ममा जितेको काँस्य पदक नेपालको एक मात्र पदक हो। अब भने नेपाली पारा पौडी टोली त्यस इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित तयारीमा रहेका छन्।
अब एउटा मौसम सम्बन्धी जानकारी हाल देश पर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको निम्चापे रेखा सरदर स्थानको आसपासमा रहेको छ। हाल देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल साथै कण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा चट्टाङसित हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ। आज दिउँसो कोशी र मधेस प्रदेशका साथै देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने र बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महासागरले जनाएको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबरसँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। ढुकुटी रितिदा भुक्तानीमै चुकेको पोखराले बढ़ायो घर जग्गा बहाल कर। सवारी लाइसेन्स प्रणालीमा नयाँ व्यवस्था। फारम भर्न राष्ट्रिय परिचय पत्र र आफ्नो मोबाइल नम्बर अनिवार्य। कास्कीका पालिकालाई सीमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउन भदौ एक सम्मको म्याद। चार स्थानीय तहमा मन्त्रालयले दियो भूमि ब्याङ्कको स्वीकृति। पश्चिम दिशाको बैठक भदौ एक गतेसम्मका लागि स्थगित। सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई सहित घोषणा गर्ने सरकारको निर्णय। नेपालका आठ परियोजनाका लागि भारतको 80 करोड़ भन्दा बढ़ी अनुदान। विश्वका महासागरहरूमा जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रममा पनि। र अभाव बीच पारा पौडीको सपनामा युवा पदक जित्ने लक्ष्यमा नेपाली खेलाड़ी। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार मेसिन अहिले 9 बजे खबर संगाल आउँछ। हामीसँग सफलताको पाइलामा अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्नमा लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9860-15947, 9850-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
13: फोन नम्बर 061-57-9915।
14: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
15: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
14: अनि कहाँ छ छोरा यो पसल?
15: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
14: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
15: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
14: पोखरा 2 बिन्दावासिनी बस पार्क,
15: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
14: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
15: मोबाइल नम्बर 9840-59581,
14: 9166-15475।
16: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 37 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: यानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न

था। त्यो विशेषता हो वास्तविक मानवताको, जुन यो संसारका देशहरूमा होइन तर हरेक व्यक्तिभित्र छ। जो सुकै होस्, जहाँ सुकैको होस्, त्यो सबैभित्र विराजमान छ। मेरो काम के हो भने त्यो विशेषतालाई जसरी होस् अगाडि ल्याउन सकूं।

तपाईले बाहिर जे प्राप्त गर्नुभए पनि त्यसले भित्रतिर जान केही पनि मदद गर्दैन। तपाई भित्रैबाट बलियो हुन सक्नुहुन्छ। तपाईले आफू भित्रै सफलतालाई बुझ्न सक्नुहुन्छ। म सारा संसारमा जान्छु, मानिसहरूलाई आफ्नो कुरा भन्दछु, बस यति नै म गर्न सक्छु, अरू केही गर्न सक्दिन। के गर्न सक्छु भने मानिसहरूलाई आफ्नो कुरा बताउन सक्छु, र जसलाई राम्रो लाग्छ उसलाई राम्रो लाग्छ, किनभने यो परिवर्तन गर्ने कुरा होइन, जे छ त्यसलाई अगाडि ल्याउने कुरा हो।

पेट्रोलबाट संसार चलिरहेको छैन। मानिस जीवित छ त्यो पेट्रोलले जुन किसानले उब्जाउँछ। ती सबै मानिसहरू जो कुनै बेला परिस्थितिले विवश होला, उनीहरूलाई म के भन्न चाहन्छु भने कि जब पूरै संसारमा अँध्यारै अँध्यारो देखिन्छ, तब पनि तपाईँको हृदयमा एउटा दियो छ जुन बलिरहेको छ। यदि त्यो दियोलाई तपाईँले बाहिर ल्याउनु भयो भने त्यसले तपाईँको अँध्यारो संसारमा उज्यालो बनाइदिनेछ।

आवश्यकतालाई पूरा गर्ने बहानामा आजका मानिसको जीवन कुनै दौड़भन्दा कम लाग्दैन। यस्तो दौड़मा पनि एउटा आशा छ जसले यो पैगामलाई दिइरहेको छ ताकि शान्ति सम्भव छ। श्री प्रेम रावत भन्नुहुन्छ, शान्ति बाहिरको अवस्था ठिक हुनु होइन, त्यो त हरेक मानिसभित्र पहिलादेखि नै रहेको छ।

विश्वका विभिन्न मञ्चहरूमा शान्तिको उहाँको प्रयासको लागि उहाँलाई शान्ति दूतको उपाधिद्वारा सम्मानित गरिएको छ। संसारका सबै मानिसहरूका लागि शान्ति र मानवताका लागि प्रेरित र जागरूक गर्ने उहाँको यो अभियान विगत 50 वर्षदेखि लगातार जारी छ। उहाँले संसारका करिब 100 देशहरूमा र 300 भन्दा बढ़ी शहरहरूमा आफ्नो सन्देश सुनाउनु भएको छ। विश्वका विभिन्न प्रतिष्ठित मञ्चहरूको अलावा संसारका फरक फरक देशहरूमा फरक फरक धर्म जाति वा समुदायका मानिसहरू उहाँलाई आफ्नो देशमा शान्तिको सन्देश सुनाउनका लागि आमन्त्रण गरिरहन्छन्। यस्तै गरेर नेपालमा पनि उहाँले विभिन्न समयको अन्तरालमा ललितपुरको भैंसे पार्टी, भक्तपुरको कमेरेटार, काठमाडौँको सामा खुशीका साथै पोखरामा समेत लाखौं मानिसहरूलाई सम्बोधन गर्नुभएको छ। भूषण दाहालसँग कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रमको अन्तर्वार्तामा उहाँले आफ्नो शान्तिको यात्रा तथा दृष्टिकोणलाई पेश गर्नुभएको छ।

0: हामी आफ्नो शक्तिलाई चिन्दैनौ, हामी आफ्नो शक्तिलाई पहिचान गर्न सक्दैनौ, किनकि त्यो जुन डोरी, कल्पनाको डोरी, संस्कारको डोरीले जसरी हामीलाई बाँधिएको छ, बाँधिरहन्छौ दास जस्तै भएर। दासता कसका लागि हो? त्यसको होइन जसको दास बन्नुपर्ने हो, तर त्यसको जसको चाकडी गरेर केही प्राप्त हुने छैन।
1: ये जीवन है,
0: यो जीवन छ।
1: अगर हमारे इच्छाओं की पूर्ति न भी हो फिर भी हमको ये जीवन मिला हुआ।
0: यदि हाम्रा इच्छाहरूको पूर्ति नभए पनि हामीलाई यो जीवन प्राप्त भएको छ।

0: हम कौन हैं, हम क्या हैं, हम भूल चुके हैं।
1: मैं के हूँ, हमें ले बेची सके हूँ।
0: एक आदमी,
1: योटा मानिस,
0: कनाडा से,
1: कनाडा को,
0: जिसने कभी हाथी नहीं देखा, उसकी एक दिन इच्छा हुई कि वो हाथी देखना चाहता।
1: जसले कहिले हाथी देखे को थिए ना, उसका एक दिन इच्छा भयो हाथी हेर्न जाने।
0: उसने मालूम करने की कोशिश की कहाँ वो अच्छे तरीके से हाथी को देख।
1: उसले पत्ता लगाने कोशिश करे कहाँ उसले हाथीलाई राम्रोसँग देख्न पाउँछ। उसलाई कसैले भनिदियो तिमी हिन्दुस्तान जाऊ, साउथमा जाऊ, त्यहाँ ठूला ठूला हात्ती छन्, त्यहाँ गाउँ छ जहाँ हात्ती पाल्ने गरिन्छ, त्यहाँ गएर तिमीले हात्ती देख्न सक्छौ। उसले तय गर्यो अनि गयो साउथतिर। ऊ एउटा गाउँमा गयो, त्यहाँ उसले देख्यो एकदमै धेरै हात्ती एकै स्थानमा बाँधिएका छन् र सँगै छेउमा गाउँका प्रधान बसेर हुक्का पिइरहेका छन्। उसले हात्तीहरू देख्यो, पहिला कहिले जीवनमा हात्ती देखेको थिएन। उसलाई एकदमै अचम्म लाग्यो, कस्तो हुन्छ हात्ती, यत्रो ठूलो सुँड छ, यत्रो ठूलो तिनीहरूको कान छ, यति ठूलो त्यो जनावर छ, यत्रो ठूलो त्यसको दाँत छ। अनि उसले त्यो चिन्न पायो, हात्ती एकदमै शक्तिशाली हुन्छ, एकदमै बलवान हुन्छ। त्यसपछि उसले देख्यो हात्ती एकै ठाउँमा छ, हल्लिएको छैन, त्यहाँबाट कतै गइरहेको छैन। उसको मनमा प्रश्न उठ्यो, तिनीहरू यहाँबाट किन भाग्दैनन्, किन यहीँ उभिरहेका छन्। उसले देख्यो एउटा एकदमै सानो डोरी तिनीहरूको खुट्टामा बाँधिएको छ र त्यसलाई रुखमा बाँधिएको छ, अनि हात्ती कतै पनि गएको छैन। उसको मनमा प्रश्न उब्जियो, यो हात्ती यति बलवान जनावर छ, यो जुन डोरी बाँधिएको छ यसको खुट्टामा, यो त एकदमै सानो छ, यसलाई त यिनीहरूले चुडाउन सक्छन्। त्यसपछि ऊ प्रधान कहाँ गयो, भन्यो प्रधानजी, के साँच्चै यो हात्ती बलवान हुन्छ? उसले भन्यो हुन्छ, यिनीहरूले त ठूल्ठूला रुख बोक्न सक्छन्। थाहा छैन यिनीहरूले अरू के गर्न सक्छन्, एकदमै बलवान हुन्छ भने यिनीहरू किन भाग्दैनन् त? यो जुन डोरी पातलो डोरीले बाँधिएको छ तिनीहरूको खुट्टामा, यसलाई यिनले चुडाउन सक्छन् होइन र? प्रधानले भने अवश्य सक्छन्। सोध्यो किन चुनाउँदैनन् त? भन्यो जब यिनीहरू बच्चा थिए यस्तै डोरीले तिनीहरूलाई बाँध्ने गरिन्थ्यो, जब यिनीहरू बच्चा थिए तब यति शक्तिशाली थिएनन् ताकि यो डोरीलाई चुनाउन सकुन्। बिस्तारै बिस्तारै गरेर यही डोरीले बाँधिएर बस्दै जाँदा यिनीहरूलाई महसुस भयो यो डोरीलाई म चुनाउन सक्दिन, अब ठूला भए, ठूला भए शक्तिशाली छन्, तर यिनलाई यही महसुस हुन्छ यो डोरीलाई चुनाउन सकिन्न, त्यसैले यिनीहरू यहाँ बाँधिएका छन्।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटी सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइवेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
5: हेलो,
6: हजुर सन्चै, कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-587-915।
11: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
11: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
11: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98 5 60 28 104।
11: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घाडी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
10: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिपेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98161-62983, 98562-58855। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
11: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
12: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
11: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 0161 541 9 85 उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9 4 स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
16: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखारविन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
17: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
16: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8। नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9556033560, 9556033560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारीलाई साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ उपभोक्ता मञ्च गण्डकी प्रदेशले गरिरहेका गतिविधिहरूलाई जोड्नेछौ। पछिल्लो समयमा बजारमा बजार अनुगमनका प्रसंग त छँदैछन्, त्यो सँगसँगै धेरै समस्याहरू अनुगमन गर्दाखेरि देखिने गरेका समस्याहरू, उपभोक्ता अधिकारका कुराहरू लगायत विभिन्न विषयमा हामी छलफल गर्नेछौ। गुणस्तर उपभोक्ता ठगीका प्रसंगहरू पनि बेला मौकामा आइरहने गर्छन्, बजार र बजार मूल्यका प्रसंगहरू पनि आइरहने गर्छन् र बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़िरहेको गुनासोहरू पनि आउने गरेका छन्। आज हामी समग्र यिनै विषयलाई जोड्ने कोशिश गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ उपभोक्ता मञ्च गण्डकी प्रदेशका सदस्य हुनुहुन्छ, उपभोक्ता अधिकार कर्मी हुनुहुन्छ हुमनाथ अधिकारी। उहाँसँगको कुराकानी लिएर आएका छौं। हुमनाथ सर, यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, अहिले यति बेला उपभोक्ता मञ्च गण्डकी प्रदेशले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: हामीहरूको गण्डकी प्रदेश उपभोक्ता मञ्चले चाहिँ बेला बेलामा अनुगमनहरू अनि अवेरनेस प्रोग्रामहरू त्यस्तो सञ्चालन गरिराखेका छौँ। हामीहरूले त्यो नागरिक स्तरमा सकेसम्म जति पुग्न सकिन्छ त्यति कोसिस रहिरहन्छ, त्यही काम चाहिँ अहिले भइराखेको छ।
0: हजुर, विशेष गरेर कस्ता कार्यक्रमहरू तपाईँहरूको फोकस हुन्छ? बजार अनुगमनदेखि लिएर होइन सचेतनामूलक कार्यक्रमहरूमा जोड़ दिनुहुन्छ?
1: हामीहरूले चाहिँ धेरै जसो बजारमा अब व्यथिति जो कार्डलिङहरू भइराखेको छैन, मूल्य वृद्धिको बारेमा पनि हामीहरूले कुरा उठाइराख्छौ। अनि स्कूलहरूमा पनि सचेतना कार्यक्रमहरू चलाइयो थियो होइन पहिल्यैदेखि त, यस्तै जनजागरणको जो उपभोक्ता प्रति जागरूक हुने किसिमका कार्यक्रमहरू हामीहरूले चलाइराखिन्छ।
0: हजुर हजुर, यसरी कामहरू गरिरहँदाखेरि जस्तै उपभोक्ताहरू कतिको सचेत भएको पाउनुहुन्छ तपाईँहरूले?
1: उपभोक्ताहरू अझै पनि सचेत हुन धेरै नै टाइम लाग्छ जस्तो लाग्छ, किनभने अलिकति जति हुन पर्ने त्यो किसिमको सचेतना छैन, त्यसले गर्दाखेरि आफूले गर्दा आफू नै ठगिन्छ भने जस्तो परिस्थिति भइराखेको छ। तर उपभोक्तालाई कतिको सचेत गर्न सकिन्छ भन्ने कुरा सरकारी निकायहरूको सरकारको होइन सबैको यसमा सहभागी हुनुपर्छ, तर जति हुनुपर्ने त्यो लेभलमा त्यो हिसाबमा सरकारी स्तरमा पनि काम भएको छैन। खास गरी अहिले अहिलेको नियमअनुसारले स्थानीयलाई धेरै हक अधिकारहरू दिएको छ उपभोक्ता संरक्षणको बाटोमा पनि, तर स्थानीयले खासै केही त्यस्तो गुणस्तरको उपभोक्तामा देखिने गुणस्तरको कोही पनि किसिमको कामहरू त्यति गरेको चाहिँ हामीहरूले महसुस गर्न पाइएको छैन।
0: हजुर हजुर, यो कहिलेकाहीँ मलाई लाग्छ कि जस्तै स्थानीय सरकारलाई अधिकार दिएको छ तर तपाईँहरूले घसघसाइराख्नुपर्छ कि है, उपभोक्ता मञ्चले ल न गर्न पर्यो यस्तो आवाज सुनियो भन्ने खालको अवस्था छ कि सरकारले नै गर्ने अनुगमनमा तपाईँहरूलाई सहभागी गराउनुहुन्छ?
1: सही भन्नुभयो, हामीले नै घसघसाइराखेका छौँ।
0: हजुर,
1: आजभन्दा 4 वर्ष अगाडिसम्म हाम्रो गण्डकी प्रदेशभित्रमा कुनै पनि निकायले यो स्थानीय निकायले अनुगमन गरेको मलाई थाहा छैन। पछि अहिले 4 वर्षबाट अलिअलि महानगरले बीचबीचमा यसो कोही जनताको गुनासो गयो भने अनुगमन गरिरहेछ, तर जति हुनपर्ने जुन स्तरमा हुनपर्ने हो जुन लेभलको हुनपर्ने हो त्यो चाहिँ भइराखेको छैन।
0: मुख्य समस्या चाहिँ किन यस्तो भइरहेछ? यो त अधिकारमा पनि प्राप्त छ, उपभोक्ता अधिकार पनि उल्लेख छ होइन, तर पनि उपभोक्ताहरूले आफ्नो अधिकारको बारेमा जानकारी नभएको हो कि अथवा त्यो जानकारी दिने निकाय नभएको हो कि के कसको कमजोरी लाग्छ हजुरलाई चाहिँ?
1: अब यसमा खास गरी नियमहरू कानूनहरू बन्दाखेरि चाहिँ अब सरकारले बनाएको हुन्छ, सबै नागरिकलाई त्यो नियम कानूनहरूको बारेमा थाहा हुने कुरा हुन्न, त्यसले गर्दाखेरि उपभोक्तालाई पनि कहिले के नियम बन्यो, के कानून बन्यो, उनीहरूको राइट्स के हो भन्ने कुरा बारेमा आम उपभोक्तालाई चाहिँ खासै त्यस्तो केही जानकारी पनि हुन्न होइन. त्यसले गर्दाखेरि एक त उपभोक्ता पनि अलिक बुझ्ने कोसिस पनि नगर्ने पनि जस्तो देखिन्छ आम उपभोक्ताहरू. बुझ्ने कोसिसै गरे तापनि कतिपय ठाउँमा हामी सचेत भएको उपभोक्ताहरू पनि व्यापारीकरण यस्तो किसिमको ट्याक्टिस हुन्छ कि मान्छे त्यहाँ गएर ठगिराखेको हुन्छ. जस्तो अब कतिपय सामानहरू हुन्छ हेर्नुहोस्, अब औषधि नभई नहुने चिज हो, तर औषधिमै तपाईँले गएर हेर्नुभयो भने औषधिमा जो बोनस प्लसहरू दिने होइन, अब त्यो बोनस कति छ प्लस कति छ त्यो त उपभोक्तालाई त थाहा हुन्न नि त. उपभोक्ताले त त्यहाँ लेखेको जो रेट छ त्यो दिन्छ, कतिपय ठाउँमा त्योभन्दा बढी पनि लिन्छन् दुर्गम क्षेत्रमा, कतिपय ठाउँमा एक्सपायरी मालहरू पुसिङ गरिराखेका हुन्छन्. यस्ता यस्ता कुरामा चाहिँ सरकार सरकारी निकायहरू नै उनीहरू चाहिँ माने त्यसलाई कार्यान्वयन गर्ने पाटो त उनीहरूको हो नि त. त्यही भएर उनीहरूले नै धेरै जसो चासो दिनुपर्छ. हामी त उपभोक्ता मञ्च अथवा उपभोक्ता अधिकार कर्मीहरूको त काम के भने उनीहरूलाई गएर झकझक्याउने भन्ने, यस्तो भइरहेछ यस्तो गर्नु पर्यो, हामीले त सजेसन सल्लाह र सुझाव दिने र उ गर्ने मात्रै हो हाम्रो पनि. हामी पनि त्यसको निर्णायक पाटोमा त छैनौ होइन. त्यही भएर यसमा उपभोक्ताहरू जागरूक हुन अझ जुन तरिकाको अवस्था छ अझै धेरै समय लाग्छ जस्तो लाग्छ. जबकि कोही समयमा मैले भन्ने गर्दा त्यहाँ यो प्रदेश संरचना भएपछि जिल्ला प्रशासनमा पहिला हामी बजार अनुगमन जाँदा जिल्ला प्रशासनको माध्यमबाट गइन्थ्यो. प्रदेश संरचना भएपछि स्थानीय तहलाई र यो त्यतिखेर चाहिँ घरेलु पहिला घरेलु भनिन्थ्यो, पछि उद्योग वाणिज्य कार्यालय भयो होइन. अहिले त्यो कार्यालय अन्तर्गत पनि हामी अब बजार अनुगमन जाँदाखेरि मैले के भन्थे भने हामीहरू कमसेकम 25-30 टिम बनाएर 365 दिन खट्यो भने पनि काम निक्लिन्छ, त्यति काम छ भनिराख्थे मैले त. मैले त्यो तरिकाले भनिराख्थे. जो जस्तो त्यो हिसाबले अझै अब यता बजार अनुगमन चाहिँ अलिक निरन्तरै रहनुपर्छ, राम्रो तरिकाले हुनुपर्छ. गुणस्तरको बजार अनुगमन हुन जरुरी छ, अझै पनि बाँकी धेरै छ काम.
2: विशेष गरेर गण्डकी प्रदेशको बजारमा अनुगमन गर्दा तपाईँहरूले बढी देख्ने गरेको समस्या चाहिँ के छ?
1: बढी समस्या एक त रेट भने तपाईँको जो प्राइस लिस्ट बोर्डहरू धेरै ठाउँमा राख्दैन, अनि प्राइस लिस्ट लागे पनि आफ्नो मन परि आफ्नो खुसीले राख्ने चलन छ. अब यसको प्रत्येक दिनको जति पनि अति आवश्यक चिज इसेन्सियल कमोडिटी जो भनिन्छ, जस्तो पेट्रोलको डेली रेट तय हुन्छ, त्यस्तै इसेन्सियल कमोडिटिजमा केही 25-30 सामानहरू आउँछ, नुन तेल चामल आटा यी कतिपय चिजहरू आउँछ, तिनीहरूको डेली रेट लिस्ट प्लस यो जति पनि तरकारीहरू छ, हरियो साग सब्जी तरकारीहरू छ, तिनीहरूलाई चाहिँ साप्ताहिक बजार भनिन्छ. त्यही भएर तिनीहरूको डेली सके डेली नभए पनि हप्तामा त्यसको रेट अनिवार्य यति नै, योभन्दा धेरै हुनुहुन्न भनेर उपभोक्तालाई एउटा फिक्स गर्ने त्यस्तो चलन पनि छैन यहाँ. त्यो पाटो पनि स्थानीयको एकदमै निर्य देखिन्छ त्यो बाटोमा पनि.
2: अहिले अघि तपाईँले पनि भन्नुभयो होइन, स्थानीय तह र प्रदेश सरकारसँग उपभोक्ता अधिकार संरक्षणका विषयमा चाहिँ कस्तो खालको त्यो समन्वय भएको पाउनुहुन्छ कि पाउनुहुन्न?
1: उपभोक्तासँग समन्वय भएको भन्नाले अब यस्तो भयो, त्यो काम जति हुनुपर्ने हो त्यति भएको छैन भनेपछि त अब समन्वय के को आधारमा भन्ने, के को आधारमा होइन भन्ने, अब त्यो छ एउटा. किन अब हामीले जति चाहेको छ अथवा जति सरकारले नियम कानूनहरू बनाएको छ त्यो अनुसारको त्यो बराबरको काम भएन भने त यसलाई त असन्तुष्टि मात्रै नभएर यसलाई त हामीले पाउनु पर्ने चिज नपाएको अधिकारको कुरामा आउँछ नि त होइन. हामीले जो पाउनु पर्ने हो त्यो पाइएको छैन, त्यसमा अब त्यही भएर असन्तुष्टि त रहि नै राख्छ।
2: अझै विशेष गरेर अन्य बेलामा भन्दा पनि यहाँले भने जस्तै उपभोक्ताहरूलाई आफ्नो अधिकार के हो भन्ने पनि थाहा छैन, होइन त्यति जागरूक पनि हुनुहुन्न। अहिले सामान्य हेर्ने भनेको एमआरपी छ कि छैन, डेट के छ त्यति चाहिँ हेर्नुहुन्छ, होइन त्यो सँगसँगै बिलका कुराहरू हुन्छन्, त्यो लिने खालको अझै पनि बिल माग्न मलाई चाहिँदैन भनेर हिँड्ने खालको अवस्था पनि छ। त्यो सँगसँगै अझ विशेष गरेर चाडपर्वको बेलामा चाहिँ बढी उपभोक्ता ठगिने सम्भावना बढी हुन्छ र अनुगमन पनि त्यही बेलामा चाहिँ बढी गरिन्छ, त्यसलाई रोक्न चाहिँ के गर्नुपर्छ होला?
1: यो चाडपर्वको बेलामा ठगिने भएकै नातेले अब त्यो बेलामा अनुगमन पनि बढी हुनुपर्छ, त्यो सही हो, तर हुन चाहिँ बाह्रै महिना हुनुपर्छ। बिल विद्युत लिने चलन त सायदै रियर छ होला आम उपभोक्तामा, त्यस्तो मैले देख्दिन। यो ठगिने कस्तो छ भन्नुहोला भने, यो खास गरी चाडपर्वहरू आउँदाखेरि अब यो बजारमा जति पनि तपाईँको भाइ मसला भनेर त्यो प्याकिङ गर्छन् त्यसको बारेमा मैले कति पहिलेबाट यो 10-12 वर्ष अगाडिबाट नै यो प्याकिङ सिस्टमै बन्द गर्नुपर्छ भनेर पनि मैले कुराहरू उठाइराखेको छु। तर त्यसको खासै दिन प्रतिदिन बढी नै राखेको छ, घटेको छैन। त्यसमा तपाईँले गएर कोही बेलामा खोलेर हेर्नुहोला, अब आउँदैछ तिहार, केही हुन्न, सबै एक्सपायरी मालहरू, सडे पोचेको मालहरू हुन्छ, त्यसमा पनि सबभन्दा कम दामको सस्तो कुन छ त्यो अलि बढी मात्रामा त्यहाँभित्र हालिदिया हुन्छ। अब त्यो दिदीबहिनीहरूले त्यसमा मान्छेहरूले त्यो बाहिर ऱ्यापिङ पेपरले प्याकिङ गरिदिया हुन्छ, एउटा प्लेट दिएर के डब्बा सब्बा दिएर, अब बिचरा केही जान्दैनन्, अब बजारमा आउँछन्, अब गाउँ ठाउँ कति टाढा टाढाबाट पनि आउँछन् होला मान्छेहरू, उनीहरूको अब एक दिनमै सारा बजार गरेर जानु छ, होइन भरे फर्किनु छ। अनि त्यो गए यसो हेरे लिए, त्यसमा तपाईँको मुस्किलले 10-20 रुपियाँको सामान हुन्छ, 200-150 रुपियाँको रेट लगाइदिएको हुन्छ, न कोही त्यो प्याकर्सको नाम छ, न कोही केही छ, भने नि धेरै नै व्यथिति छ, धेरै नै व्यथिति छ, धेरै छ यहाँ काम गर्नु पर्ने।
2: यो त्यो व्यथितिको अन्त्य गर्न सकिने अवस्था छैन,
1: अन्त्य गर्न सरकारले चाह्यो भने, निकायले चाह्यो भने सक्छ किन नसक्ने? त्यो त अब रिप्याकेजिङ अथवा यस्तो दर्ता नगरिकन कोही पनि व्यापार व्यवसाय गर्नेलाई अलिक कडा तरिकाले, अलिक राम्रो तरिकाले उनीहरूले निगरानी गर्नु पर्यो, होइन दण्डित गर्नु पर्यो। जति पसलहरू छन् पुरा, जति व्यापारी प्रतिष्ठानहरू छन्, त्यसमा तपाईँ पुरा ए टु जेड चेक गर्नुभयो भने आधा अहिले अहिले बल्ल अलिअलि यसो दर्ता भएछन् होला, नत्र अझै पनि आधा लगभग अथवा 40% अझै पनि पसलहरू दर्ता नभएका छन्। कारण केही होस्, त्यो बेग्लै बाटो हो, कारण भन्नाले अब कोही होला इन्डियन मान्छेहरू होला, उनीहरूले डकुमेन्ट्सको असुविधाले गरेका छैन होला, कोही अब यहीँको मान्छेले पनि मैले समय पाएको छैन भनेर गरेका छैन होला, कारण केही पनि होस्, तर अझै पनि 40% पसलहरू साना ठुला गरेर सबै मिलाएर अझै पनि दर्ता नभएको सायद छ होला। त्योबाट के हुन्छ भने, यता त उपभोक्ताहरूलाई ठगिन्छन्, अब बिल बिजोग माग्यो भने पनि तिनीहरूले दिने त्यो इस्टिमेट बिलमा हो, होइन, अरू उतातिर के भइरहेछ भने सरकारको जो एउटा धुकुडी भरिनुपर्ने चिज हो त्यो चाहिँ हराइरहेको छ।
2: यसलाई रोक्नको लागि, जस्तै बजारलाई व्यवस्थित र पारदर्शी बनाउनको लागि सरकारको कमजोरी कहाँनिर देख्नुहुन्छ?
1: यसलाई रोक्नको लागि त अब कमजोरी भन्नाले त्यही हो, त्यो सही नीति अनुसारले जुन नीति बनाइएको छ त्यही नीतिलाई मात्र पनि राम्रो तरिकाले पालन गरिदिनियो भने भइहाल्यो। कमजोरी भनेकै कसैले पनि आफ्नो आफ्नो ठाउँबाट सरकारले बनाएको नीति नियमको पालन अलिक दूरदर्शिता वा माने अलिकति तन्दुरुस्त जागरूक भएर नगर्नु नै हो यो त, नत्र त सबै छ नि नियम कानूनहरू त किन छैन? 2020-22 बनेका कानूनहरू हामीले अहिलेसम्म मानिराखेका छौँ, 2035 बनेका अहिले मानिराखेका छौँ, होइन खाद्यकै क्षेत्रमा नियमहरू त छन् नि, तर त्यही अब कहीँ न कहीँ त्यसलाई कार्यान्वयन गर्ने पाटोमा धेरै कमीहरू भइराखेका छ।
2: हजुर, पक्कै पनि तपाईँ आफूले यसरी अनुगमनमा गइरहँदाखेरि तपाईँहरूले आएका समस्याहरू पनि सरकारलाई भन्नुहुन्छ र त्यसलाई समाधान गर्ने उपाय पनि खोजिराख्नुहुन्छ, होइन? व्यवसायीहरूलाई तपाईँहरूको मुख्य सुझाव चाहिँ के छ?
1: व्यवसायीहरूलाई त उहाँहरूले आफ्नो इमानदारीपूर्वक व्यवसाय गर्ने हो भने उहाँहरू पनि उपभोक्ता नै हो, उहाँहरू मात्रै नभएर यो संसारमा जति पनि जसले हावा नभई बाँच्न सक्दैन, पानी नभई बाँच्न सक्दैन, घाम नभई बाँच्न सक्दैन, अथवा तीनटै चीज अथवा एक चीज अथवा तीनटै चीज जसलाई यो चीजको खाँचो पर्छ तिनीहरू सबै उपभोक्ता हुन्। भले ती उपभोक्ता उपभोग हुने उपभोक्ता किन नहुन्, जस्तो उपभोक्ता पनि उपभोग हुन्छन् भन्नाको अर्थ जस्तो सागपात फलफूल वृक्षहरू भयो अनि जो अब मान्छेले जो मांसाहार छन् मासुहरू खान्छन् होइन, ती सबै नै उपभोक्ता हुन् कहीँ न कहीँ कोही न कोही ठाउँका त, तर उनीहरू उपभोग हुन्छन्। तर त्यो उपभोग हुने उपभोक्ताहरूको बारेमा पनि अलिक कमी नै छ, उनीहरूको खाद्यान्न कसरी दिनुपर्ने, उनीहरूलाई औषधिमूलो कसरी खुवाउनु पर्ने, त्यसको पाटोले गर्दाखेरि जो जागरूक मानव जाति जो उपभोक्ता छ उनीहरूले पनि त्यसको माध्यमबाट पनि धेरै आफूलाई सेवन नगर्न खाँचोको चीजहरू सेवन गरिराखेका छन्। जस्तो अधिक मात्रामा क्याल्सियम भयो, अधिक मात्रामा कोही पनि किसिमको चीजहरू हुन्छ त्यो होइन, त्यस्तो चीजहरू त्यो माध्यमबाट पनि उपभोक्ताले कन्ज्युम गरिराखेका छन्। जबकि एउटा जागरूक उपभोक्ता नै मान्छे हो पृथ्वीमा भने त्यसको हेरचाह गर्ने र त्यसलाई उपभोग गर्ने नै उयो, फेरि उपभोक्तालाई उपभोग गर्नै पनि उपभोक्ता नै होइन, त्यसको हेरचाहको पाटोको काम पनि फेरि उसैको हो। तैपनि त्यो ठाउँमा पनि प्रत्येक व्यापारीले प्रत्येक व्यक्तिले आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो कामलाई यो काम मात्रै हो नसोचेर अलिकति यो मेरो ड्युटी विथ रिस्पोन्सिबिलिटी भन्ने कुरा हो मेरो भन्ने कुरा उनीहरूले बुझेर काम गरिदिनुपर्छ। किनभने कहीँ न कहीँ गएर ठोक्किने त ऊ पनि उपभोक्ता नै हो होइन, आज उसले दुई पैसाको लागि मेरो घरको सदस्यहरूलाई कोही नोक्सान पुर्याएको छ भने मैले गरेको व्यापारले उनीहरूको घरको सदस्यलाई नोक्सान पुर्याइराखेको छ। त्यही भएर सबै आफ्नो आफ्नो ठाउँमा सक्रिय भएर राम्रो भएर बुझेर नबुझेको कुरा प्रत्येक सरकारी निकायहरू प्रत्येक संघ संस्थाहरू छन् उनीहरूसँग विचार विमर्श गरेर अगाडि बढ्ने हो भने यो व्यापारीको लागि पनि र उपभोक्ताको लागि पनि सबैको लागि राम्रो हुन्छ। अरू व्यापारीहरू त उहाँहरू नै उपभोक्ता नै हो, उहाँहरू त खास गरी भन्यो भने त व्यापारीहरू त उपभोक्ताको त भान्से हो, किनभने उनीहरूकै हातमा भण्डारण छ पुरा।
2: भनेपछि अहिले मुख्य समस्या के देख्नुहुन्छ र त्यो समाधानको उपाय चाहिँ के छ?
1: मुख्य समस्या त तपाईँको त्यही हो, मुख्य समस्या अब हामीले देख्ने समस्याहरू त धेरै छन्। त्यही अहिले भने जस्तो प्रत्येक व्यापारी प्रत्येक उपभोक्ताहरू नै जागरूक हुन जरुरी छ, अरू सरकारी निकायले सरकारी आफ्नो नियम कानून अनुसार चाहिँ पालना गर्ने होइन, जहाँ अब अघि जस्तो हजुरले सोध्नुभएको छ सबभन्दा समस्या के देख्नु भयो भनेर, सबभन्दा अझ धेरै समस्या त हामी जो बिहान बेलुका दिउँसो आँखा चिम्लेर गएर सिसा उसाले टन्न राम्रो चाहिँ बारेको एकदम सुन्दर त्यो सोफा उफा चियरहरू भएको होटेलमा रेस्टुरेन्टमा कहीँ गएर खाता खाइन्छ भने त्यसको भित्र गएर हेऱ्यो भने यति फोहोर हुन्छ, यति मैला हुन्छ, यति सडे गलेका चिजहरू हुन्छन्। अब जता हेरो त्यस्तै छ, यो कतिपय ठाउँमा यस्तो हुन्छ कि त्यो राम्रो तरिकाले अनुगमन गर्ने हो भने दोकानै खाली हुन्छ। त्यस्तो ठाउँ पनि हामीले भेटेका छौँ, चार पाँच वर्ष अगाडि त्यस्तो ठाउँ पनि एउटा भेटियो, पुरै दोकान खाली हुन्छ। त्यस्तो त्यस्तो सामान राखेर पनि उनीहरूले उपभोक्ताहरूलाई सेवा दिइराखेका छन्।
2: जस्तै यहाँले भने जस्तै अहिले बाहिर हेर्ने हो भने जस्तै अस्ति जुस पसलका कुराहरू पनि आए, बाहिर हेर्दा एकदमै फ्रुट्स देख्छौँ त्यो होइन, जुस बनाउँदाखेरि एकदमै खानै नहुने खालको अवस्थाका प्रसंग पनि आए, ती धेरै छन् रेस्टुरेन्टहरूमै भनौँ, हामी टक्क बस्ने ठाउँमा एकदमै राम्रो खाना आउला तर त्यो किचनको अवस्था के छ होइन, तरकारीहरूको कुराहरू छ, हामी उपभोक्ता पनि के एकदम सहज खोज्यौँ कि सबै कुराहरू होइन, सरल खोज्यौँ, अलिकति आफ्नो स्वास्थ्यको बारेमा चिन्तित नभएको
1: हो। स्वास्थ्यको बारेमा चिन्ता त भयो तर त्यसलाई स्वास्थ्यको राम्रो राखौँ भनेर जुस खान त गए, तर त्यो जुस कस्तो दिँदैछ, के कसरी दिँदैछ, कस्तो मिसिनमा पेल्दैछ, उनीहरूको हात सफा छ कि छैन, टाउकोमा हेड नेट लगाएको छ कि छैन, एप्रोनहरू लगाएको छ कि छैन, अनि त्यहाँ उनीहरूले जो काम गर्ने ठाउँहरू सफा सुन्दर कस्तो छ, त्यहाँ वास बेसिनहरू टोयलेट बाथरूम कति टाढा छ के छ, यस्ता कुराहरूमा चाहिँ सायदै कसैले ध्यान दिन्छ होला, मलाई चाहिँ लाग्छ कि दिँदैनन् होला कसैले पनि. त्यहाँ अब चपिङ बोर्डहरू हुन्छ. एक दिनको कुरा हो, म एउटा त्यहाँ यस्तै प्रोग्राममा खाजा खान गइयो, साथीहरूले भने खाऊ भने, अनि मैले भने त्यहाँ अब कसले के खाने कसले के खाने भन्ने कुरा भयो. मैले भने हुन्छ म आउँछु, म हेर्छु कस्तो ठाउँमा उनीहरूले काट्दो रहेछन्, फलफूल काटेको ठाउँ पनि हेर्ने भनेर भन्नुभयो क्या. मैले भने फलफूल कस्तो ठाउँमा काट्छन्, कस्तो चक्कुले काट्छन्, कस्तो टेबलमा काट्छन् त्यो नहेरी त अनि त्यो फलफूलको त के क्वालिटी भयो त भनेर मैले उनीहरू छ उनीहरूले भनौँ न कतिपय मान्छेहरू यस्तो छ क्या अब वास्ता नगर्ने. एक दिन धेरै नै ठुलो एउटा प्रोग्राम थियो, धेरै नै ठुल्ठुलो मान्छेहरू हुनुहुन्थ्यो होइन, काठमाडौँ नै आउनुभएको थियो, सचिवजीहरू मन्त्रीहरू ठुल्ठुलो मान्छेहरू धेरै थिए. त्यहाँ मैले 5-7 वर्षै अगाडि हो, रङ जति पनि फुड कलरहरू छ त्यसको केही खाँचो छैन, उपभोक्ताले खाइदिनु किन पर्ने, त्यसको उत्पादन पनि बन्द हुनु पर्यो, त्यसको आयात पनि बन्द गर्नु पर्यो भनेर मैले कुराहरू राखेँ. इन द टाइम हामी सबै अब राम्रै ठाउँ थियो, त्यहाँ अब सबै खाजा खान गयो, खाजा खान जाँदाखेरि त्यो उनीहरूले अब राम्रै खाजा पनि राम्रै गराएर रहेछन्, प्रोग्राम गराएर रहेछन्, सबै चिजमा रङ, त्यो के रोस्ट भन्छन् त्यसमा रङ, पकौडी चालेछ त्यसमा रङ, अनि त्यहाँबाट त्यो आलुको फिङ्गर चिप्स बनाएको थियो त्यसमा रङ, सबैमा रङ. अनि मैले 8-10 फेरि एकै ठाउँमा बसियो परियो भने मैले त्यो भाइलाई बोलाएँ, भाइजना जुन चिजमा तिमीहरूले रङ हालेको छैन र ताजा छ सफा छ अहिले बनाएको जो छ तिमीहरूको यहाँ बनाएको बाहिरबाट ल्याएको नभएर त्यो केही लिएर आउनु भने. मैले त्यसरी भन्दा सबै मतिर फर्केर हेरेँ क्या, अब कसलाई दोष दिने के दिने भन्ने कुरामा यस्तो छ. त्यही भएर सबभन्दा पहिला त हामी उपभोक्ता जागरूक हुनै पर्छ, व्यापारी सबभन्दा पहिला व्यापारी पनि हुनुपर्छ उपभोक्ता भन्दा अगाडि, किनभने उहाँहरूले चाहिँ 365 दिनै सेवा दिने हो होइन. म भनेको 365 दिनमा एकपटक जान्छु कि जान्न त्यो होटेलमा त्यो रेस्टुरेन्टमा थाहा छैन होइन. त्यही भएर उहाँहरूले कस्तो हामीले खुवाउने हो त 365 दिन हामीले कसैलाई उपभोग जो चिज गराइँदैछ त्यो हामीले कस्तो दिन पर्ने हो, कस्तो दिन नहुने हो, के दिने नदिने भन्ने कुरा यसमा चाहिँ खास गरी व्यापारी प्रतिष्ठान नै जिम्मेवार हुनुपर्छ यस बाटोमा चाहिँ.
2: एकदमै उपभोक्ता अधिकार संरक्षणका लागि तत्काल सुधार गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ तपाईँले?
1: तत्काल त अहिले अब धेरै पाटाहरू छन्, यसमा एउटा पाटो चाहिँ म यो अलिक इकोनोमिक प्लस निम्न वर्गको उपभोक्ताको लागि ख्याल गर्दै चाहिँ एउटा कुरा के भन्न चाहन्छु भने यो रिप्याकेजिङ जति पनि चिजहरू छ, रिप्याकेजिङ भन्नाले जति पनि बाहिरबाट हाम्रो धेरै जसो सामान मालहरू बाहिरबाट आयात हुन्छ, त्यो आयात गरिएको जति पनि वस्तुहरू छ यहाँ ल्याएर एउटा गोडाउनभित्र पसालेर त्यसलाई 1 केजी 1.5 केजी 1 केजी जेनरली 1 केजीको प्याकेटमा बनाउने अनि ठाउँ ठाउँमा स्टोरहरूमा सप्लाई दिने चलन छ. त्यसले चाहिँ के नोक्सान गरिराखेछ भन्दाखेरि यतातिर एउटा आम उपभोक्ता जसले धेरै खर्च गर्न सक्दैन उसले त्यो चिज किन्न सकिराखेको छैन, अरू उतातिर दोकानमा त्यो के भइराखेको छ भने एक्सपायरी हुने समय आइराखेको छ त्यसको होइन. अनि हामी के गरिन्छ, अब बजारमा गइन्छ, बजार अनुगमन गर्यो, बजार अनुगमन गर्दाखेरि अब एक्सपायरी देख्यो हामीले नष्ट गरिन्छ, अब नष्ट गरिन्छ त्यो नष्ट गर्ने योग्य भएको छ कि छैन हामीलाई पनि थाहा छैन होइन. त्यो अलिकति सरकारले पनि यसको पाटोमा अब बुझ्नु पर्यो. अब त्यो एक्सपायरी कसैले अब एउटा पिठो छ, गहुँको पिठो अथवा यो फापरको पिठो कोदोको पिठो पिनेछ, सामान्य एउटा मिलले त्यसलाई मिलिङ गर्यो अनि त्यहाँबाट एउटा दोकानमा पठाइदियो, बेस्ट बिफोर 9 मन्थ लेखिदिन्छ ल. अब पिठोमा 9 मन्थ हुन्छ कि हुन्न, रहन हुने हो कि होइन, त्यो सरकारले सही भयो होइन. हो यस्तो अब यो माने भन्नु भने उपभोक्ताको साइडमा गर्नुपर्ने धेरै कामहरू छ यो यस्तो यस्तो चीजहरू क्या अनि यो रिप्याकेजिङले गर्दा अर्को नोक्सान के भइरहेको छ भने एकजनाले गोदाममा माल ल्याएर हाल्यो टोक उसले त्यहाँ प्याकिङ गर्दाखेरि अब त्यहाँ लेबरको खर्च हुन्छ लोडिङ अनलोडिङको खर्च हुन्छ गोदामको खर्च हुन्छ त्यो सबै खर्च गर्दाखेरि उसले फेरि त्यहाँ उपभोक्तालाई 20% 15% 20% मिनिमम उपभोक्तालाई फेरि त्यो आर्थिक भार पनि परिरहेको छ यता सामान एक्सपायरी भइराखेको छ प्याकिङ गर्नाले उतातिर के भइराखेको छ भने आर्थिक भार पनि बढिरहेको छ त्यो भएर जुन कन्टेनरमा आउँछ जुन प्याकिङमा आउँछ जे आउँछ त्यही प्याकिङमा हामीले जुन देशबाट जहाँबाट सामान ल्याउँछौ उसलाई चाहिँ हामीले के गर्नु भन्नुपर्छ भने क्रप एयर एन्ड मन्थ लेख तिमीहरूले उत्पादन गरेको वर्ष र उत्पादन गरेको महिना पनि लेख्नुपर्छ होइन त्यो भयो भने के हुन्छ भने अनि यहाँ ल्याएर त्यो बोरैमा ठुलै बोरामा राख्यो भने पनि मान्छेले गयो लियो हिँड्यो आफूलाई जति चाहिन्छ त्यो हिसाबको लिएर 100 ग्राम लाग्ने 100 ग्राम लिन्छ 200 ग्राम लिन्छ 200 ग्राम लिन्छ अनि अब रेटको कोही उनी छैन रेटको आफ्नो आफ्नो खुसी खुसी छ रेट पनि त्यसले गर्दाखेरि यहाँ सुधार गर्नुपर्ने खास गरी धेरै कुरा छ ती मध्येमा यो मुख्य कारण चाहिँ आम तल्लो वर्गको उपभोक्ता जसले धेरै इन्भेस्टमेन्ट गर्न सक्दैन खर्च गर्न सक्दैन उसको लागि यो बाटो चाहिँ एउटा जरुरी छ
2: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
1: अन्त्यमा यही अब उपभोक्ताहरू पनि सजग हुनु पर्यो सरकारले स्थानीय निकायले सबैले आफ्नो आफ्नो ठाउँबाट प्रदेश सरकार संघीय सरकार सबैले उपभोक्ताको हक हित र अधिकारको लागि जति पनि नियमहरू बनाइएको छ त्यसलाई राम्रो तरिकाले कार्यान्वयनको पाटोमा अलिक राम्रो तरिकाले त्यसलाई कार्यान्वयन गराउनु पर्यो उपभोक्ता पनि अब हामी यस्तै हौं भनेर हामी ठग्यौं भनेर नबस्ने आवाज उठाउनु पर्यो जागरूक हुनु पर्यो अहिले जिल्ला प्रशासनमा पनि एउटा क्यूआर कोड छ कोही पनि उपभोक्ताले त्यो क्यूआर कोडको माध्यमबाट कहीँबाट पनि कोही किसिमको पनि गुनासो गर्न सक्छ हेलो सरकारमा पनि अहिले धेरै राम्रो काम भइराखेको छ दिन त्यो 411 धेरै राम्रो ऊ भइराखेको छ त्यहाँ कम्प्लेन गर्न सक्नुहुन्छ तपाईँहरू घरबाट निस्किन सक्नुभएन तपाईँहरूले केही जान्नुहुन्न केही बुझ्नुहुन्न तपाईँलाई कहीँ केही जानु पर्दैन तपाईँले जिल्ला प्रशासनमा क्यूआर कोडको माध्यमबाट तपाईँले कोही पनि अनि तपाईँको केस के हुँदैछ कतिसम्म पुग्यो त्यसको प्रोग्रेस रिपोर्ट के छ त्यो सबै तपाईँले त्यो घरमै बसी बसी हेर्न सक्नुहुन्छ हेलो सरकारमा पनि तपाईँले कम्प्लेन गर्न सक्नुहुन्छ स्थानहरू धेरै छन् हामीले खोज्नु पर्यो त्यसलाई आफ्नो अधिकारको बारेमा कहाँ के सुनवाई हुन्छ भन्ने कुरा हामीले पनि अलिकति जागरूक भएर हिँड्नु जरुरी छ
2: हस् सर यो समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ
1: ल धन्यवाद हजुरलाई पनि हजुरले यो समय दिनुभयो रेडियो सफलता हजुरको टिमलाई धेरै धेरै धन्यवाद
2: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि आज हामीले छलफल गर्यौं उपभोक्ता मञ्च गण्डकी प्रदेशले गरिरहेका गतिविधि र योसँग सम्बन्धित उपभोक्ता अधिकार र योसँग सम्बन्धित विषयमा चाहिँ छलफल गर्यौं छलफलमा सहभागी हुनुभएकोमा उपभोक्ता मञ्च गण्डकी प्रदेशका सदस्य उपभोक्ता अधिकार कर्मी हुमनाथ अधिकारी सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: त्यसलाई तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081।
5: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्छु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531-71, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा छ बैदाम।
6: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9801162983, 9855852855। सम्झनु है बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
7: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
7: अनि कहाँ छ छोरा यो पसल?
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
9: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
8: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
7: पोखरा 2 बिन्दावासिनी बस पार्क,
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
7: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
8: मोबाइल नम्बर 9846-59581,
7: 9166-15475।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
2: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
2: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
1: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560116 98460335111 सम्पर्क नम्बर फेरि एकपटक 98460335111 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी ढोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560285104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
3: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
5: कन्ट्याक्ट 061553050 061589848
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
1: हार्दिक निमन्त्रणा विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
6: कृष्ण मुरली
5: सहित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ।
6: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
7: Sofala Studio Time
8: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै आज लाग्दैछ दुर्लभ सहरीकरण, नेपालमा भने यसको प्रभाव नरहने। राष्ट्रिय सभाको बैठक आज बस्दै, सात संसदीय समितिको बैठक बस्दै, लेखामा गृहमन्त्री र प्रमुख प्रहरी बोलाइए। र आज पनि हिमाली क्षेत्रमा तत्याङसहित वर्षा र हिमपातको सम्भावना। अब सुनौ पूरा समाचार। विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्र संघको आह्वानमा अगस्त 12 दिन यो दिवस मनाइँदै आएको छ। अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रबन्धन गर्ने, सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमल आदिमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। यस्तै पोखरामा पनि विभिन्न संघ संस्थाहरू र विषयगत मन्त्रालयहरू पनि विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। युवा लक्षित कार्यक्रम अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सप्ताहमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै अन्तर्गत अब कविता वाचन प्रतियोगिताको अन्तिम चरण मन्त्रालयकै सभा हलमा हुँदैछ। त्यस्तै गरी नेपाल उद्यमी व्यवसाय मञ्च पोखरा च्याप्टरले पनि आज युवा दिवसको अवसरमा प्रविधि क्षेत्रमा लागेका विभिन्न युवा व्यवसायलाई एकै थलमा ल्याएर प्रविधि मैत्री विकास र यसको निकासका लागि एउटा कार्यक्रम आयोजना गरेको छ। त्यस्तै विभिन्न ठाउँमा पनि आज कार्यक्रम रहेको छन्। जेसिस, लायन्स, रोटी लगायतका विभिन्न निकायले पनि आज युवा विशेष कार्यक्रमहरू आयोजना गरेका छन्। युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो। यस दिवसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता र साझेदारी बढ़ाउने प्रेरणा दिएको बताइएको छ। आज अर्थात 12 अगस्त 2026 दुर्लभ खगराज सूर्यग्रहण लाग्दछ। यो ग्रहणको पूर्ण रूपमा स्वरूप ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, आन्ध्रा महासागर, स्पेन र पोर्चुगलको सानो भूभागमा देखिनेछ। तर नेपाल सहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट पनि यो खगोलीय घटना देखिने छैन। नासाका अनुसार यो सन् 1900 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण खगराज ग्रहणको मार्गमा करिब 1,50,00,000 मानिस पर्ने अनुमान छ। त्यस्तै उत्तरी गोलार्धमा अन्य धेरै स्थानबाट आंशिक ग्रहण देखिने भएकाले करिब 18 करोड़ मानिसले सूर्यको केही भाग चन्द्रमामा ढाकेको दृश्य अवलोकन गर्ने बताइएको छ। यति ठूलो खगोलीय घटना नेपाल र एसियाबाट भने नदेखिने भएको छ, किनकि सूर्यग्रहण पृथ्वीको सबै स्थानबाट देखिने घटना होइन। सूर्य चन्द्रमा र पृथ्वी एक निश्चित ज्यामितीय अवस्थामा आउँदा चन्द्रमाले सूर्यको

संसद अन्तर्गत राष्ट्रिय सभाको आज अपरान्ह 1:15 बजे बस्दैछ। सिंहदरबारमा बस्ने उक्त बैठकमा विभिन्न विधेयकहरू पेश गर्ने र सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ। बैठकमा संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्ने कार्यक्रम छ भने राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले नेपाल विशेष सेवा ऐन 2041 साविकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश समेत टेबल गर्नेछन्। साथै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी संक्रमक पशु रोग विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कामभावित कार्यसूची रहेको छ। यता संघीय सदन अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न सातवटा संसदीय समितिको बैठक पनि आज बस्दैछ। सिन्धरमा बस्ने यी बैठकहरूमा महत्वपूर्ण विधेयक मानव अधिकार जलवायु परिवर्तन र प्राप्त उजुरीमाथि सरकारवाला निकायहरूसँग छलफल हुनेछ। आज बिहान 10 बजे प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा समितिको बैठक बस्नेछ। उक्त बैठकमा कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीहरूको मानव अधिकार अवस्था अध्ययन उपसमितिको प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची रहेको छ। साथै समितिले नयाँ उपसमिति गठन गर्ने तयारी गरिरहेको छ। यसै गरी विशेष कारणवश साउन 25 गते स्थगित भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपयोग हित समितिको बैठक पनि बुधबार बिहान 10 बजे नै बस्दैछ। बिहान 11 बजे प्रतिनिधि सभाका अन्य 3 र राष्ट्रिय सभाका 1 गरी 4 समितिको बैठक एकैसाथ बस्दैछ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल हुँदैछ। यस छलफलका लागि समितिले महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सहित गृह, कानून, शिक्षा लगायतका विभिन्न मन्त्रालयका सचिवहरूलाई बोलाइएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून सापी रेखा सर्दै स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका हिमाली र पहाड़ी विभागमा साधारणतया बादल लागेको छ। मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको पानी परिरहेको विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी र मध्य प्रदेशका साथै देशका हिमाली र पहाड़ी भूभागका साधारणतया बादल लाग्ने र बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग अर्को अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै आज लाग्ने सूर्य ग्रहणको प्रभाव नेपालमा नपर्ने भनाई। राष्ट्रिय सभाको बैठक आज बस्दै सात संसदीय समितिको बैठक पनि आजै। लेखामा गृहमन्त्री र प्रहरी प्रमुख पनि बोलाइए। र आज पनि हिमाली क्षेत्रमा चट्याङसित वर्षा र हिमपातको सम्भावना। रेडियो सफलता तयार पारेको बिहान 9 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो संसार मेट्नु अहिले तपाईँको खबर संग्रह सफलताको पाइलामा के भएर तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता।

0: 103.4 MHz
1: सुन्न मन लायो।
2: हेलो पोखरा, डीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि डीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै डीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
3: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 9805767793, 9795050960।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9808214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू
6: www.websurfer.com.np।

चार सुबह बिहानी सातमा लोक सांगीतिक अभिवादन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। श्रोता मित्र, कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइन को www.radiosafalta.com लगइन गरेर मोबाइल एप्लिकेशन रेडियो सफलताबाट र रेडियो सफलताको फेसबुक पेजबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरि केही साथ सुन्न सक्नुहुनेछ। अब करिब 10 बजी समय सँगै रहनेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाले उराली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पात पानी पन्द्रो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोकभागलाई प्रस्तुत गर्ने गर्छौं। आज भने म बुधबारको श्रृंखलामा छु। आजको बुधबार श्रृंखलामा पनि अत्यन्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीहरू प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहनेछु। भन्दा यति बेला कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशीले प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उगाउने अनुमति चाहन्छु। विमल परियार त्यसै गरी सीता श्रेष्ठको सुमधुर आवाजमा रानी वनमा पलाएको निउरो केलै शंका मान्छे वे माया यजुनीलाई भइसके तिम्रो अत्यन्तै मिठो सांगीतिक कुशली स्वीकार गर्नुहोला कार्यक्रमको शुरूआतमा।

हजुर रानी वनमा पलायो न्यूरो केलै शंका मान्छ ओ माया यजुनीलाई भइसके तिम्रो विमल रात विमल परियार त्यसै गरी सीत श्रेष्ठको समुद्र आवाजलाई प्रस्तुत गरेर कार्यक्रममा लोक चौतारीको ढोका उगारी सकेकी छु। अवश्य पनि हर सम्प्रदायले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्म स्फूर्ति सांगीतिक कुशलीहरू प्रस्तुत भइरहेका छन्। आजको बुधबार श्रृंखलामा रहेर अत्यन्तै मिठा मिठा रमाइला रमाइला सांगीतिक कुशलीहरू प्रस्तुत गर्ने क्रममा यति बेला कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक प्रस्तुत गर्नेछु माइली एल्बमबाट मौसम गुरूङ त्यसै गरी पूर्णकला बिसीको समुद्र आवाजमा कौडा भाका यति बेला तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोला।

हजुर अत्यन्तै मिठो कौडा भाका पूर्णकलाई विशेष त्यसै गरी मौसम गुरूङको समुद्र आवाजलाई प्रस्तुत गरिसकेकी छु। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भने अपेक्षा गर्दै यति बेला कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक उसले प्रस्तुत गर्ने क्रममा भगवान भण्डारी त्यसै गरी लक्ष्मी खड्काको समुद्र आवाजमा झ्यालैमा ऐना यति बेला मिठो सांगीतिक उसले प्रस्तुत गर्नेछु। त्यसपछि लगतै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: बारिश ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
2: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफ र श्री कम्प्लेक्सको बिचमा
4: फोन नम्बर 061587915
5: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

हजुरको एकछिनको छोटो व्यापारिक विश्राम पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा म छु तपाईँको साथमा प्रीति विश्राम अगाडि अत्यन्तै मिठा मिठा साङ्गीतिक उसले प्रस्तुत भइरहेका छन् अवश्य पनि यहाँहरू सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यति बेला फेरि पनि अर्को मिठो साङ्गीतिक उसले प्रस्तुत गर्नेछु। आजको बुधबार श्रृंखलामा पनि अत्यन्तै मिठा मिठा रमाइला रमाइला भरमेश साङ्गीतिक उसलीहरू प्रस्तुत भइरहेका छन्। यति बेला फेरि पनि अर्को मिठो साङ्गीतिक उसली सूर्य खड्का जो परदेशी गायक भनेर चिनिन्छ उहाँ जापानमा हुनुहुन्छ। त्यसै गरी रेजिना परियार सूर्य खड्का र रेजिना परियारको समुद्र आवाज मन परेकी डल्ली अत्यन्तै मिठो पञ्चे बाजो गीत स्वीकार्नुहोला यति बेलाको क्रममा तपाईँ सम्पूर्ण

अत्यन्तै मिठो पञ्चेबा जमाधारित भागका मन परेकी डल्ली सूर्य खड्का परदेशी गायक अनि रेजिना परियारको समुद्र आवाजलाई कार्यक्रममा प्रस्तुत गरिसकेकी छु। अवश्य पनि हेर सम्प्रले सुनेर भरपूर मनोरञ्जन हुँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्माइसपछि सांगीतिक कोशीहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। आजको बसाइलाई बिट मार्ने बेला भइसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कोशेली खेम सेन्चुरीको शब्द संगीतमा खेम सेन्चुरी त्यसै गरी सुप्रिया खत्रीको समुद्र आवाजमा बधाई छ ए बधाई अत्यन्तै मिठो सांगीतिक कोशेली यहाँहरू सम्पूर्णको लागि छोड्दै भोलिको बसाईमा पुनः भेटुने बाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री फिटी पनि छुट्टिने अनुमति चाहन्छु। जय गीत जय संगीत तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: तामा पीतल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850 1246 9850 1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860390632 9560334 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। को अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9850 33560 9850 33560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
1: सफलता स्टूडियो टाइम।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840201127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जोसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सुन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाई हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 9846-59581
7: 9161-15475
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: नेपाल ग्यास तथा गृह लक्ष्मी ग्यास को अधिकृत विक्रेता शुभ चेरिस्मा को अत्यंत जरूरी सूचना। विगत कई दिनदेखि बजार में ग्यास को अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक मानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउखोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98 5 60 33 5 60 98 5 60 33 5 60। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
2: सफलता स्टूडियो टाइम।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9857-32575।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161-547-37, मोबाइल नम्बर 9850-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
6: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा

0: खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662642 98460410081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मास बारमा।
0: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 98460202127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चोक 10 पोखरा।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथ ही स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथ ही पत्र पत्रिका को लागि हामीलाई सम्झनुहोस्।
2: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा कास्की, फोन नंबर 0161553071, 98067881234, 97050771123, व्हाट्सएप नंबर 98011771123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464483853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो एरियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98161 15475।
4: स्टूडियो टाइम, इट्स टू वेल नोन।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहरको।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9845050251।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9556061186 9546035111 सम्पर्क नम्बर फेरि एकपटक 9546035111

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटी सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर सधैँ कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-587-915।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

0: तँबाट एउटा काम पनि हुन सकेन। आखिरमा मै आउनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेर न सांगलो बरु बहिनी को विवाह टिको पार्टी को जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9847285575 9807615947 9537325

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले तिल लगाता कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742625, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166154।
6: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्रीयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860611081। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन मे अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं ड्रिङ्क र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011707123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98560 33560, 98560 33560। यहाँहरूको जानकारीका लागि यो अवधि 1 हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: नमस्कार, हम छोरी गाले सबै सुन्ने हुनुहुन्छ। मेरो सफलता सुन्न मन लाग्यो।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: ए दाई एक्लै पो बस्नु भएको रहेछ, खोइ त छोरा छोरी।
1: छोरा स्कुल गएको छ, छोरी पनि बाख्रा चराउँदै त होली।
2: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
3: जनहितका लागि रेडियो सफलता 103 थोप्लो।

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी ट्रियस फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460-59581,
2: 98165-15475।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: Contact 061-55-3050, 061-58-9848.
4: For more details, visit www.wavesurfer.com.mp.

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
1: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742525 9560140 9560107 र 9080841440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
0: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
1: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
2: फोन नम्बर 061587915।
3: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: नमस्कार, म लोकथा देवी गायिका सरस्वती लामी छानी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 01154747 मोबाइल नम्बर 98560287744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 01157476068 मोबाइल नम्बर 98560288104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहाँ नलाकाउ
7: मेरी आमै नि घर बनाउन लाग कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 01514900485 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 01515904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: नमस्कार, म गायिका सीता परिया। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टु मिट स्टप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-0698।
6: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
6: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हेलो पोखरा बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
7: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9855-33560, 9855-33560। यहाँहरूको जानकारीका लागि यो अवधि 1 हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ।
0: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-9999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।
6: कुखमा पाली 9 महिना आमा जन्मायो धरतीमा।

0: एउटी आमासँग गरिएको कुराकानी तपाई हामी अनि सबैकी आमा उनै स्नेह कि खानी ममतामय आमा
1: अब यस्तो बोला राम्रो चामल पाइँदैन थियो धान उधार कुट्न पर्थ्यो जाँतो पिन्न पर्थ्यो यहीँ म बुढी अझै
0: कार्यक्रम आमाका कुरा हरेक हप्ताको बुधबार साँझ 7 बजे सुन्न नभुल्नुहोला मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा
2: मूर्ति होइन आमाको पाउ पुज्ने गर मूर्ति होइन आमाको पाउ पुज्ने गर कति रुन्छ हुर्काउँदा मन बुझ्ने गर कति रुन्छ हुर्काउँदा मन बुझ्ने गर व्यर्थै आँसु बगाएर के माग्नु छ र व्यर्थै आँसु बगाएर के माग्नु छ र धर्म त्यहाँ छ आमाको आँसुमा रुज्ने गर धर्म त्यहाँ छ आमाको आँसुमा रुज्ने गर
3: नमस्कार कार्यक्रम आमाका कुरा सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ म दुर्गा अधिकारी कार्यक्रम आमाका कुरा आउने गर्दछ हरेक हप्ताको बुधबार 7 बजेदेखि कार्यक्रम आमाका कुरामा हामी एउटी आमाको जीवन ठोकाई र संघर्ष उहाँकै आवाजमा सुन्ने र सुनाउने गर्दै आएका छौं र गर्नेछौ कार्यक्रम आमाका कुरामा एउटी आमाले भोगेको जीवन ठोकाई र संघर्ष उहाँकै आवाजमा प्रस्तुत गर्नेछौ एउटी आमाले भोगेको त्यो समय त्यो युग वर्षको हिसाबले त्यति धेरै फरक छैन तर समय परिस्थिति र परिवर्तनको हिसाबले अहिले धेरै परिवर्तन भएको छ त्यति बेलाको रीतिरिवाज रहनसहन अवस्था परिवेश निकै फरक थियो ती आमाले भनेको कुरा सुन्दा हामीलाई अहिले एकादेशको कथा जस्तो लाग्छ त्यही कथालाई अहिलेको नयाँ पुस्तामा हस्तान्तरण गर्ने अथवा जानकारी दिने उद्देश्यले कार्यक्रम आमाका कुरा हामीले तयार पारेका हौं कार्यक्रम आमाका कुरामा अब हामी माछापुस्ते गाउँपालिका वडा नम्बर 4 लाचोक निवासी आमा सुशीला अधिकारीसँगको कुराकानी आजको क्रममा हामी प्रस्तुत गर्न गइरहेका छौ अब कार्यक्रम आमाका कुरामा उहाँसँगको कुराकानी सुरु गरौं है त
4: आमा नमस्कार
5: नमस्कार
4: आराम हुनुहुन्छ
5: आराम हुन्छ
4: अनि हजुरको नाम
5: मेरो नाम मेरो नाम सुशीला अधिकारी
4: अनि घर कहाँ हो त नि
5: घर यहीँ
4: अनि के भन्छन् यो ठाउँलाई
5: यो ठाउँलाई लाचोक हुन्छ
4: लाचोक कति नम्बर वडा
5: 4 हो नि अहिले
4: 4 नम्बर वडामा हुनुहुन्छ कति वर्ष हुनुभयो आमा
5: 88
4: अनि के गर्दै हुनुहुन्छ त अहिले
5: के गर्ने अब केही गर्न सक्दिन अब बुढी मान्छे भए अब के गर्नु
4: हजुर पहिला दिन उमेरमा त गर्नुभयो होला नि
5: पहिला त लेखाको दाउरा लेखाको न्याला अटुङ्गे डाँडाको माटो दुनियाँभर अटौ अहिले सकिएन अब उमेरले नि सकिएन
4: हजुर हजुर एकछिन फुर्सद हुन्थेन होला पहिला त
5: भैँसी भएपछि गाई भएपछि गोरु भएपछि
4: मेलापाता घाँस दाउरा है
5: घाँस दाउरा माथि पाखा जानु पर्थ्यो दाउरा लिन लेका जानु पर्थ्यो सिठा लिन माटो लिने बिहान उज्यालो हुँदा हो त्यो डाँडा जानु पर्थ्यो आपत्ति अहिले त स्वर्ग छ स्वर्ग
4: हो त अनि भनेपछि त कति हो कति काम त
5: ए काम त कति हो कति हो गर्न सके त अहिले पनि थियो अब सकिँदैन
4: जमाना के आए के सुखका जमाना आए
5: सुखका आए अहिलेका लागि त स्वर्ग छ
4: हो त नि
5: यस्तो त अबका लागि हुने छैन भने यस्तो छ अहिले यतिखेर हेर्दाखेरि कति कस्तो हुन्छ
4: हो त नि हजुरहरूले त भनौँ न यस्तो होला भन्ने के सोच्नु
5: बाह्र सोच्ने यहाँ अचकलको बेला जन्मिएछ
4: हजुर
5: कि अलि बुढै भएर घर जानु पाएको हो नि त कि अलिदि उमेर भए देख्न पाइन्थ्यो कि
4: हो त नि अनि पढ्न पाउनु भयो कि पाउनु
5: भएन काँटो पढ्ने 11 वर्ष कि बिहारे ल्याएका सौतामाथि अनि भेडा बाख्रा हेर्दा हेरेर बाख्रा भेडा हेरेर आउँदा त कसरबाट लाग्यो क्यार्ने हो भनेको त भाइको व्रत नार्ने भने झुट बोले त आइरिया मेरै ल्याएर त
4: बिहा भएको थाहा हजुरलाई
5: बिहा भएको
4: सम्झिनुहुन्छ कस्तो बिहा भएको थियो रातिको होला है
5: रातिको रातिको बाजै बजाएर राम्रै बिहा अरे गानाहरू त दोरी भतेर खाएर
4: हजुर
5: राम्रै गाईको भाक्षी सबै राम्रैहरू दिएको सौता माथि
4: हजुर पहिला अब गर्दिन बिहा सौता माथि भन्ने कुरा भएन के रे
5: बाबाले जहाँ दिए उही हिँड्न पर्यो
4: हिँड्न पर्यो
5: अहिले काले पो यस्तो र उस्तो मेरो बिहा मै गर्छु भन्छन्
4: हो त नि
5: पहिला त
4: चलन क्या यहाँमा सौता माथि नै दिने यसो
5: हाम्रो पाँच भाइ यहाँ घर पाँच भाइमा दसवटी दसवटी छ्याम्मै दसवटी थियो सबैको दुइटा कोही पहिला गए कोही मरे कोही छन् दसवटी
4: हो त नि पहिला त के अरे दिने रहेछ नि यसो सुख पाउँछ भनेर हो कि है
5: सुख पाइन्थ्यो सौता माथि
4: झन् हो त
5: सुख हुन्थ्यो यस्तो लेखेको होला नि
4: लेखेको होला नि होला नि पहिला कहाँ नि हजुरको माइती
5: मेरो माई त कुरेचौर भन्ने त घारमी माथि
4: ए कुरेचौरबाट लाचोक कस्तो थियो पहिला यो ठाउँ
5: यो ठाउँ पहिला त यस्तो रमाइलो त थिएन ढुङ्गाका खराका छाना भएका ढुङ्गाका छाना भएका यस्तै यस्ता थिए
4: हजुर
5: अहिले यस्तो यस्तो स्वर्ग स्वर्ग भयो बाटो पनि भयो अब घर पनि नयाँ नयाँ अर्का घर भत्काउँदै ढल नारेको बनाए अब म बसेको त ढुङ्गैको छ छोराहरूको ढल नारेको छ
4: हजुर
5: मैले दुखा
4: ढलन गरेको घर नै रोगी रहेछ पुरानो घर जाडोमा तातो हुने गर्मीमा शीतल हुने है
5: सकिन्जेल पकाएर खान्छु यही घर बस्छु भनेर बसिन्छु
4: एक्लै हुनु
5: एक्लै छु अरू घर नसके पनि पकाएर त खान सक्छु मिसिङ नजिकै छ यही घर हो
4: ए
5: टाढो जानु परेन पकाएर खानु नि जखेर मन लाग्छ उठेर खा त्यहाँदेखि त
4: हो त
5: बिहान ल्याइदिन्छ बिहान सकेको भने दाउरो बोक्नु सकिएन अब त्यही हेर्न सक्छु
4: अनि के रहेछ त नि यो संसार त धेरै भोग्नु भयो सम्झिँदा त उहिलेका कुरा जस्तो लाउला है हजुरहरूले आफैले गरेका
5: लाउँछ एघार वर्ष बिहा ल्याएर सौता बिहोरेर
4: बिहोरेर
5: अब सौता भनेपछि नामै त्यस्तो नराम्रो
4: राम्रो
5: दुनियाँभर भोग्यो अब अठाइस वर्षका बुढा एघार वर्ष कि म
4: है
5: कस्तो भयो होला
4: हो त नि
5: सम्झिन त स्वर्ग छ अहिले त स्वर्ग
4: पहिला त त्यो भावना बुझेर बिहा नहर्ने कि है
5: हो त नि
4: अब एघार वर्षको लागि त अट्ठाइस वर्षको बुढै हुन्ने
5: दोहोरो भएको भए
4: हो त
5: म कान्छी भए
4: हो त नि
5: अनि मेरो बिहा हारेपछि जन्मेटेको दुइटा मरे एउटी छोरी छ घरतिर एउटी छोरी क्या उसका छोरी छ फेरि चारवटा छोरै छोरा छन् मेरो बिहार चाहिँ जन्मेको हाम्रो
4: कस्ता जमाना थिए है सम्झिँदा नै काली लाउँछ होला आमा
5: काली लाउँछ
4: ओहो यस्तो नि गरेथे भन्ने हुन्छ
5: यस्तो पनि भयो अहिले यस्तो पनि देख्न पर्यो अहिले गर्दा यस्तो सुख
4: हो त
5: यस्तो
4: अनि
5: अहिले त आफा थिए नि अब कपडा पनि कस्तो दुःख गरेर लाइयो
4: हो त नि
5: छोरछोरीलाई पनि अब खाना खाना पनि कस्तो दुःख एउटै साडी पाँच ठाँ छ ठाँ पट्याएर पनि ओछ्याइयो अहिले यो खुम्चियो अरे यो टोडको परे त अरे त्यो लाएको त्यस्तो हुन्छन् यस्तो जमाना आयो क्या
4: एकचोटि लाएको अर्कोचोटि
5: लाउन्न
4: अहिले अब हजुरकै होला दराज भरि साडी
5: कति पहिलाको दुःख सम्झेर यस्तै लाग्छ
4: हो त नि यहाँ कस्तामा दिन काटियो भने है
5: हो त नि
4: हो त नि
5: आपतै थिए
4: हो त नि अरू के काम गर्नुहुन्थ्यो त्यति बेला
5: त्यति बेला त अब उयो घाँस काट्ने दाउरा ल्याउने सिठा ल्याउने माटो ल्याउने मेला जाने
4: अर्मा पर्मा हुन्छ
5: अर्मा पर्मा धान रोप्ने कोदो रोप्ने मकै खन्ने या बेला बेलाको राई त्यो अरिन्थ्यो
4: संसारै त्यतिमा
5: केही हो
4: त नि
5: सुख भनेर होइन क्या दुःखलाई सबै छौ गर्नु पर्यो
4: फेरि सबैलाई दुःख
5: सबैलाई
4: हजुरलाई मात्रै होइन सबैलाई दुःख के त्यो बेलाको
5: त सबैलाई दुःख
4: अब यी बाटाघाटा केही थिएन
5: भनौँ न त्यति दुःख गरेर नि खाना नपुग्ने पनि थिए
4: ए हो त नि
5: हामीलाई त खाना त अब कलाको झुरेसाउ अनि कलाका खाना त जति हुने नि पाइयो तर दुःख धान्न पर्यो
4: त नि अनि पुरे चौरबाट माइतबाट घर कसरी आउनुहुन्छ त नि कुन बाटो आउनुहुन्छ
5: कुन बाटो त यही यही पुरुङ चौरको बाटो
4: यही
5: यहाँ यो गण्डकीको घेरिने पुल छ त्यही बाटो होइन
4: हिँड्दै
5: हिँड्दै
4: यति चाक्ला बाटो आउने थिएन नि के अरे डर लाउँदो भिर है
5: भिर पनि छ अनि पुरुङ चौरको बाटो पुरे चौर त पुरुङ चौर त गाम पनि छन् उयो डर डर हिँड्दै यस्तो क्या डोरेठो
2: हजुर हजुर
5: यो गण्डकीतिर डर लाउँथ्यो त्यस्तै त हो
4: उता भन्दा यता रमाइलो लागेन धेरै वर्ष अब अहिले त लाउने
5: अहिले त लाउने भयो पहिला लाने नि अब त्यस्तै माइक्रो निस्किन जस्तो भए पनि चिजै भयो
4: हो त नि
5: यहाँ आउँदाखेरि अब घर आउँदा सौता छन्
4: अनि सासू ससुरा बिहोर्नु भएन
5: सासू ससुरा धेरै बिहोरिन मैले दुई वर्ष मात्रै बिहोरे कान्छा छोरासित
4: बसेँ
5: कान्छी बेहोरानले बिहोरी मैले धेरै बिहोरिन पाँच भाइ हुन्के अरे हाम्रा पाँच भाइमा त अब छुट्टो बुट्टा लाए
4: या
5: भएपछि त सब छुट्टो बुट्टा लाए
4: क्या प्रौढ शिक्षा नि पढ्नु भएन
5: कति भेड भएर हेर्दा हेर्दै आउँदा दिन कसारबाट आउँछन् बेलुका ल्याउँदा भनेपछि त कहाँ
4: पायो यहाँ ल्याएछन् यसो परौट शिक्षा नि पढ्नु भएन
5: ल्याएछन् कहाँ दिन्छ
4: कहाँ दिन्छ
5: थिएन चलन पनि थिएन
4: थिएन
5: चलन थिएन अब त्यत्र त्यत्र देउरान जेठानी कता कता काममा जान्छन् उनीसित लुर घुराउने
4: अहिले पढ्न पाएको भए भन्ने
5: अहिले अलिअलि यसो आँखासँग देख्न चिठी बोलाउने भरौँ न फुनको ऊ हान्न जान्दिन नम्बर
4: हान्देऊ भन्न पर्ने
5: हान्देऊ भन्न पर्ने छोरीहरूले फुन किन्ने दिन्छन् हान्देऊ भन्न पर्यो उनीहरू फुनहरू गरेन फुन फर्काउने हो भने यस्तो यस्तो हुँदो रहेछ
4: मेलापात गर्दाखेरि त त्यति बेला त साथीहरू बिचमा बरु रमाइलो है
5: मेलापात त एक्लै दुक्लै हिँड्नु नि यहाँ नि यहाँको चलन कस्तो चार पाँच वाला हाल्ने खेताला दुनियाँभर खेताला खोल्ने रमाइलो मेला रमाइलो हुन्थ्यो
4: घरभन्दा
5: मेलै
4: साथी व्यक्ति
5: मेला रमाइलो हुन्थ्यो तर खान्की यति हो खाजा
4: दिनभरि काम
5: दिनभरि काम अरे खाजा साजा छैन यति भुटिया मकै
4: पहिला खान्छु भन्दा पाइएन
5: पाइएन
4: अहिले खान्न भन्दा खान के हो के हो जे भने त्यही छ स्वस्थ त पहिलाको स्वस्थ होला नि बरु
5: पहिलाको स्वस्थ अब पहिला कोदा रोटी खाइन्थ्यो आफैले कमाएको मकै भुटेर खाइन्थ्यो अलौटा मकै खाने कि फुल उठ्या मकै खाने
4: कि
5: भट्ट र मकै सरोवर खाइन्थ्यो
4: यहाँ त बदम नै हुन्थ्यो है
5: बदम लाउँथ्यो पहिला अहिले जेठो बुढो र पहेँले हुन्छ त्यो बदम लाइन्थ
4: है
5: कुलो त भयो नि पहिला थिएन सिँचाइ थिएन जहाँ जहाँ उकर छ उनी बदम लाइन्थ्यो सिलम लाइन्थ्यो
4: खाइन्थ्यो कति स्वस्थ थियो घिउ
5: हुन्थ्यो अब भैँसी पालेर पाखा बोस्ला नि अनि त्यहाँबाट

0: అంతే పైసా కమాఉనే देख्न पाउनु फेरि नेताको
1: हो सानी
0: भेडाबारी जानी टिमर दिन्छन् भनेर यहाँजा जानी हरतम के हामीले अविलाय अविल छैन
1: हो सानी
0: बिगाउनु पर्यो
2: मज्जाले हुन्छ है बदम त यहाँ
0: पहिला त हुन्छ भगारी म बसो घर बनाउँदाखेरि 22 मुरी बदम थियो
2: 22 मुरी
0: त्यति 22 मुरी बदम बेचेर त्यो घर फड्याएको
2: है
0: अरे एउटा कोसेसँग
2: पाइन्न मान्छे अल्छी नै भयो के पहिला भन्नु न केही बेसाउनु थिएन सर आफ्नै घर
0: आउनु ताजा ताजा हुन्थ्यो खानु अहिले त केही किनेर खानु भने गाडीमा ल्याएको छ दुनियाँभर हालेर दबाई छौकिन ल्याउँछ आफ्नै घर हरेर खान सके त कहिदिने
1: हो
0: तर मैले लाएको तरकारी म केही राख्थिनँ चिनी मल यताउति केही राख्थिनँ त्यही भैँसीको पिसाब मल
2: भैँसी पाल्नुभयो
0: छोराहरूले पालिन्छ र मैले खाने तरकारी आफूले खाएर रहेको छोरीहरू छन् पोखरा एउटी उता धारापानी भन्ने ठाउँ छ पर्सनको एउटी भद्रकालीको स्कुल देखाउनु तल्लोपट्टि छ एउटी हार्बा छ
2: आमाको मन दिन पाए हुन्थ्यो भन्नु
0: यहाँ धेर भएपछि नानी यहाँ गाडी हुन्छ नि पठाइदियो लगाउनु पठाइदियो है भने अरू सके त खाना खाइदिन्छौँ नसक्छु नि
2: अब कहाँ हो त नि कति गर्ने फेरि भन्नु
0: कति गर्ने गर्ने सकिएन अब सकियो यसो दिउँसो लगाएर लुरो आयो भने राति सिरौला फर्किन्छ नि यो शरीर दिउँसो सुत्नु
2: हो त नि
0: मनले त यति हर्न पाए हुन्थ्यो भन्ने आउँछ शरीरले सर्दैन
2: अहिलेका त्यही नै अझ हजुरहरू त पहिलाको मिठो मसिनो खानुभएको थियो र अहिलेकाले त कहाँ यत्रो समय बाँच्दा नि मान्दैनन् के गर्दा हुन्
0: हो त नि अहिले अहिलेका त फ्याउसा
2: खान्छन् दबाई हाल्छन् तपाईँहरूले दबाई खानु पर्यो हजुरहरूले कति घरती आयुर्वेदिक खानु भएन त नि
0: खाइयो नि
2: हो त नि आफ्नै गाउँ घरमा जे पाइन्छ त्यही है औषधि के
0: औषधि घोलटाप्रे खाइन्थ्यो
2: हो त नि
0: घटगाङ गुद्रुङ घरैको बनाएर खाइन्थ्यो
2: हो त नि
0: अहिले त छिमा आए पनि हेल्प
2: हो त नि
0: हाई आए पनि टाउको दुख्नु लगायो भने हुँ डुब्रिया
2: कति रुपियाँ मानु खानुभयो आमा घिउ
0: मैले 4 रुपियाँ
2: 4 रुपियाँ मानु ए भनेपछि मेला पात 1 रुपियाँ नै लानु भयो
0: 1 रुपियाँ गइयो यो गाउँमै 1 रुपियाँमा गइयो अलिक टाढो टाढो जाँदा 3 रुपियाँ
2: अब 4 रुपियाँ मानु घिउ खाएको अहिले कति रुपियाँ मानु भयो
0: अहिले त
2: 1200 हो त
0: नि मानु झन् कुच्याउँछन्
2: हो त नि पहिला
0: खानेले दिँदैनन्
2: हो त नि
0: त्यस्तो छ पैसा बढाउँछन् घिउ घटाउँछन्
2: कस्ता जमाना आए हेर्दा हेर्दै हजुरले त दुईटा तिनटा जुनी फेरि यस्तो भएन त
0: देउताखारी भएन त नि हाम्रो पाला त्यस्तो थियो अहिले यस्तो भयो भन्नु पर्यो
2: हो त नि
0: अब म भन्दा नि बुढीहरू छन्
2: हो त नि
0: कति बिहोरे
2: कति बिहोरे बिहोरे
0: त नि
2: पहिलाका मान्छे तर इमान्दार के आमा है
0: पहिलाका इमान्दारी पनि अनि
2: सहयोगी पनि
0: अनि यस्तो खान्टीले क्या भात पकाए कोदा ढिँडो ओडाले जे तरकारी पनि पल्यो
2: राख्नु
0: अब गुन्द्रुक र भट्ट हुन्छ कि चाँडेगरको र भट्ट हुन्छ कि आलु र भट्ट हुन्छ कि के हुन्छ पल्यो मात्रै राख्ने क्या पल्यो राखेको नि त खान्की भयो खाइन्छ
2: खाइन्छ
0: कोदा ढिँडो कसरी खाइन्छ डरो हुन्छ
2: दिनभरि भोक लाग्दैन
0: बिहान हुन्छ तिन पकाएको छ भने त्यो ढिँडो खाइन्छ मजाले भने अनि दिउँसो भोकमा त
2: लाउँदैन
0: अब यहाँ विकासी भात मलाले भात यति खाएको छ अब घन्टेर हेर्ने बेला हो पेट काम्ने बेला
2: हो
0: बोल छैन खेर खाना भएर मात्रै
2: हो त नि अब पहिला ढिँडो खाँदा लुकाउँथे अहिले बजार बजारमा पुरै होटलमा ढिँडो भनेर यहाँ ढिँडो पाइन्छ भनेर लेख्न लाए
0: लाए
2: होइन
0: हो त नि बजारमा बस्नेहरूलाई पाखा राख्ने घरहरूलाई
2: हो त
0: अलिअलि कोदो रोपी गर्नु भने कोदो पठाइदिनु कोदो पठाइदिनु भन्छ हाम्रो कान्छी दिदीलाई
2: हो त
0: दिदीलाई आर्बाकालाई कोदो पठाइदिनु भन्छ
2: पहिला त बनाउनु भयो होला आमा कोदो नि
0: यहाँ त पहिला भकारी यहाँ राख्छौँ हामीले
2: है
0: मकै र कोदो ठुलो छोरो मैले पाउँदाखेरि 14 खाल मकै हालेको 14 खाल कति दुःख भयो अनि भैँसी पालेका भैँसीले किलो छोक्ने मोलियो है अनि मकै त भाँचेरै नसक्नु हुने
2: है
0: सप्रेर
2: त्यो ठाउँ त साह्रै राम्रो खेतीपाती
0: बेसी हुन्थ्यो क्या यहाँ
2: अहिले अब गाडीमा बाहिर त ल्याउँछन् पोखरा

0: बारी बाँझो राख्ने खालि मोबाइल मात्र हेर्छन् बारी बाँझो राख्छन् अब गाडी आयो भने ऊ तरकारी यो गाडी करा
1: जमाना
0: आए
1: जो सुखी हुने बाटो त होइन के अरे बसेर खाएर मोटाइन्न के अरे
0: मोटाइन्न त्यो दुनियाँभर हालेको तरकारी खाएर त्यो टमाटर आफ्नै आफैले लाए हुन्छ के छर्दै ल्याएको छ टमाटर उसिन्छ भनेर त्यो दुनियाँभर हालेको खान्छन् म भन्छु क्या मैले अझसम्म एउटा के खाएँ त्यो फार्सी यस्तो के फार्सी खरबुजो एउटा खरबुजो खाएँ यो लाटो मैले तरकारी बेच्न ल्याएछु नतर मैले केही बेसाएर खाएकी छैन गाडी करायो त ल घरै निक्लिन्छन् क्या बारी ततेरिसक्नु छैन सबैको
1: सबैको
0: घाँस छरिया छन् उता बाँझै छोडेका छन् त्यस्तो छ
1: पहिलाका जाँगरीला पनि आमा इमान्दार पनि मान्छेसँग सम्बन्ध अनुसार डराउने डर भर सम्मान गर्न जाने
0: इज्जतको
1: डर भएका थिए अहिले त हरा
0: केही छैन अहिले त अहिले खान पाए औषधी खान पाए भयो
1: डर नभर भएका भयो क्या अहिले त आमा पहिलाको के कुरा मनपर्छ नि आमा हजुरलाई
0: के कुरा मनपर्ने
1: अहिलेको के कुरा मनपर्छ
0: अहिलेको त केही मन पर्दैन खै के मन पर्ने खै खानी पनि त्यस्तै छ अझसम्म दुध मैले त त्यो होइन
1: अब पहिला साथीभाइहरूसँग मेलापात जाँदाखेरि के गर्नुहुन्थ्यो
0: मेलापात जाँदा चिहार्ने हो मेला
1: यसो बन जाँदाखेरि के
0: खानी
1: के हाँसी छट्टा नि गर्नुहुन्थ्यो
0: हरिन्थ्यो गरेर हाँसी हार्दै जान्थ्यो अब बन जाँदा मेला जाँदा घरमा बोल्न नपाए बाहिर जाँदा त खेताला पेताला सित साथीहरूसित बोलिन्थ्यो
1: हो त अनि यहाँ त यो बाटो घाटो थिएन भिर पहरो थियो
0: यहाँ बाटो सम्म त समय हो यहाँ उत्यो उग्लिने ठाउँ मात्र भिर पहरो नत्र यहाँको जग्गा त अलिकति भुल पर्थ्यो भिर थिएन
1: अनि पोखरा जान त पुल थियो त्यहाँ झोलुङ्गी
0: पुल थियो
1: गाह्रो थियो
0: गाह्रो थियो गण्डकी तरेर पनि जानु पर्थ्यो गाह्रो हिँडेरै भारी बोकेर कोदो बेच्ने
1: है
0: मकै बेच्ने दाउरा बेच्थे मैले लिएको त दाउरा ल्याएर दाउरा
1: बेच्थे
0: भुटे तर हिँडेरै भारी बोकेर कन कन्ती
1: हो
0: अहिले पनि गाडी यहाँ लिएर जाँदाखेरि जान्न भन्छ भारी बोकेर जाँदा लाल लान उनीहरूले गाडी यहाँ लिएर जा भन्दा लाल
1: सबभन्दा अहिले विभिन्न तालिम के भन्छन् सबभन्दा आत्मनिर्भर त त्यति बेला रहेछ हो केही नहान्नु त केही बेचाउन पर्थेन
0: तेल
1: आफै बनाउनुहुन्थ्यो होला त्यत्रो हेर्नु त
0: त्यत्रो
1: हो त
0: चोरी फरिन्थ्यो
1: चोरी फरिन्थ्यो
0: तेल नभए पहरै जानु पर्थ्यो
1: उस्तै पऱ्यो कोदै किनिन थालियो
0: हो त अहिले त कोदो कहाँ छ त नि
1: हो त नि
0: कता कति खाम माने पनि छैन
1: छैन
0: छैन कोही बाँझै छोडे खान धेरै जस्तो जिया पाले घाँसै छरे क्या भगवान्को घाँस छरे
1: त्यति राम्रो ठाउँमा है उर्वर भूमि हेर्नु त
0: यो लाटेको त सानो मल्या भन्थ्यो पहिला त पहिला पहिला आउनेहरूले सानो मल्या सम्मु नि सम्मु छ रमाइलो नि छ
1: रमाइलो छ
0: रमाइलो छ
1: अब
0: कहाँ गएर हेर्ने हो भने त यहाँ त रमाइलो
1: अहिले ल हेर्नु यी ब्याङ्क हेँ आउने बाटो हेँ आउने जस्ता भने त्यस्तै गाडी हेँ आउने कतिवटा जुनी देखे जस्तो लामा
0: त तिन चार जुनी देखे जस्तो
1: है अनि 88 वर्ष हुनुभयो ओहो सम्झिँदा त अहिलेको हो त नि है आमा के रहेछ त नि आमा यो संसार के रहेछ अनि जिन्दगी के रहेछ आमा
0: यस्तै हो के रहेछ भन्ने रोगाएर बाँच्न भन्दा अब ठिकै ठिकै भएको बेला जान पाए हुन्छ त्यति छ अब छैन कामहरू खुबी छैन
1: आमा अब अन्तिम अन्तिममा केही भन्नुहुन्छ
0: केही छैन अब
1: हस् हजुरलाई धेरै धेरै धन्यवाद है
0: ल
2: आमा आमा नै हुन् संसारको कुनै पनि प्रेमसँग आमाको मायाको तुलना गरिँदैन त्यसैले भन्ने गरिन्छ जति पोले पनि खामै जाति जति कुटे पनि आमै जाति हौस् त कार्यक्रम आमाका कुराको आजको समय सकिएको छ आज हामीले माछापुस्ते गाउँपालिका वडा नम्बर 4 लाचोक निवासी आमा सुशीला अधिकारीसँगको कुराकानी प्रस्तुत गर्यौं अर्को हप्ता फेरि हामी यस्तै आमासँगको कुराकानी लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभ रात्री।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793 9795059960 दोस्तीटु मिट्स।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 9806309362 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9840600851।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले त्यही लगाता कान्छ।
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560140 9560127 र 9803214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9857-32575।
3: तँ के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802521714।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960। दोस्ती टु मिट द।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा।

नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9856033560, 9856033560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: जीवन प्रियताको लागि निरन्तर घुमिरहने संघर्षशील जातो हो सफलता। जीवन यात्राको उन्मुक्त आरोहण गर्ने एउटा मूल बाटो हो सफलता। आफ्नै सुगन्ध आफ्नै सौन्दर्य छ हामीसँग, र पनि सपनाहरू छरेर धरतीलाई स्वर्ग बनाउने माटो जस्तै एउटा सपना हो सफलता। माटो जस्तै सपना हो एउटा सफलता। माटो जस्तै एउटा सपना हो सफलता।
1: बिम्ब कवि रमेश श्रेष्ठ,
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: पर्दैन पर्दैन ढिलो भइसक्यो हो गाई फुकाउनलाई मार्ला फेरि तेरो आमाले
1: ए ल ल एकछिनमा आउँछु मेरो आमा त हुन् के नै गरिन्छ।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: तिमी मेरो भाइलाई बुझ्न सकेनौ म बिहे गर्न जाँदैछु अछु थाउने छौ तिमी
3: नदी बनायो कसले डुङ्गा कसले बनायो डुङ्गा जस्तै तैरिने फलको ढुङ्गा कसले बनायो अचेलि प्रश्न सम्मानमा मान्छे नै पछि आखिर ढुङ्गा कसले बनायो

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

वर्ष भयो म तमसँग भागेर आएको, अहिलेसम्म कहिल्यै माइत जान्छु भने नै। जसै भए पनि जन्मदिने बा आमा, आज त

0: नाथ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 28 गते बिहिबार, ईस्वी सम्वत अगस्त 13 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। आज श्रावण कृष्ण पक्षको प्रतिपदा तिथि रातिमा 9:42 त्यसपछि द्वितीय तिथि लाग्नेछ। नक्षत्रमा अश्लेषा बिहानमा 7:41 त्यसपछि मघा नक्षत्र लाग्नेछ। विष्कुम्बादी युगमा बरियान 23:29 त्यसपछि परिद्योग लाग्नेछ। कर्णमा किस्तुत अहोरात्र रहनेछ। आनन्दादि योगमा आज अमृत योग रहनेछ। सूर्य कर्कट राशिमा चन्द्रमा सिंह राशिमा रहनेछन्। आजको दिन मान 32:51 अर्थात 13 घण्टा 12 मिनट